0: जानकारीमूलक प्रदर्शनी, व्यापारिक मेला, सांगीतिक प्रस्तुति, पप कन्सर्ट, देउसी भैलो प्रतियोगिता तथा विभिन्न कम्पनीका उत्पादनको प्रदर्शनी गरिने महोत्सव संयोजक सुरेश लामिछानेले जानकारी दिनुभएको छ। बेगनासताल माछाको विविधताका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। यहाँ स्वदेशी प्रजातिका साथै व्यावसायिक उत्पादनका लागि भित्राइएका बाह्य प्रजातिका माछा समेत पाइन्छ। यसअघिको एक अध्ययनमा बेगनासतालमा 17 प्रजातिका माछा पाइने अभिलेख गरिएको थियो। तीमध्ये 11 स्वदेशी र 6 बाह्य प्रजातिका थिए। सहर, कत्ले, फगेटा, पोथी लगायत अन्य साना प्रजातिका स्वदेशी माछा पाइने अध्ययनले देखाएको छ। व्यावसायिक रूपमा पालिने बाह्य प्रजातिमा तिलापिया, सिल्भर कार्प, बिगहेड कार्प, कमन कार्प जस्ता माछा पर्छन्। भारतमा कक्रोच जनता पार्टी सीजेपीको प्रदर्शन अघि पार्टीका प्रमुख सहित 2000 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सीजेपीका अनुसार प्रदर्शनमा सहभागी हुन नयाँ दिल्ली पुगेका अभिजित दीपके सहित 3 नेतालाई विमानबाट ओर्लने बित्तिकै प्रहरीले नियन्त्रणमा लिएको हो। प्रदर्शन स्थलमा पत्रकार सुहासिनी हैदार पनि पुग्नु भएको छ।
1: Is in huge numbers. They totally outnumber any of those protesting groups, but yet there are more and more. So every time the police comes, they detain a few. Here are some more police officers coming through. They're pushing them onto these buses and taking them away.
0: आन्दोलनकारीहरूले निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्। पोर्चुगल फुटबल महासंघले राष्ट्रिय टोलीको क्याम्प छोडेको घटनामा क्रिस्टियानो रोनाल्डोमाथि अनुशासनको कार्यवाही प्रक्रिया अगाडि बढाएको छ। महासंघले रोनाल्डोलाई अस्थायी रूपमा निलम्बन गर्दै घटनाबारे अनुसन्धान शुरू गरेको छ। 41 वर्षीय रोनाल्डोले पछिल्लो अन्तर्राष्ट्रिय खेलको विश्रामका क्रममा डेनमार्क संघको खेल हुनुभन्दा 24 घण्टा अघि राष्ट्रिय टोलीको क्याम्प छाड्नु भएको थियो। त्यसपछि रोनाल्डो विवादमा तानिनु भएको थियो। जल तथा मौसम विज्ञान विभागले आजदेखि मुलुकभरको मौसममा सुधार आउने जनाएको छ। विभागका अनुसार पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिण पूर्वतर्फ सर्दै कमजोर बनेकाले वर्षाको क्रम अब घट्दै जानेछ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS कुलकर्म रेडियो हो।

0: Russian diesel into the US would
1: ra maulik sanskriti sanga jordai paritan pravardhan garne uddeshya le festival ayojana garna lagieko ho. आउँदो कार्तिक 13-देखि 23 गतेसम्म हुने महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, सांस्कृतिक संरक्षण र आर्थिक गतिविधि विस्तारमा जोड दिने आयोजक होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले जनाएको छ. महोत्सवमा स्थानीय माछाका परिकारको बिक्री, मोती खेती सम्बन्धी जानकारीमूलक प्रदर्शनी, व्यापारिक मेला, साङ्गीतिक प्रस्तुति, पप कन्सर्ट, देउसी भैलो प्रतियोगिता तथा विभिन्न कम्पनीका उत्पादनको प्रदर्शनी गरिने महोत्सव संयोजक सुरेश लामिछानेले जानकारी दिनुभएको छ. बेगनास्ताल माछाको विविधताका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ. यहाँ स्वदेशी प्रजातिका साथै व्यावसायिक उत्पादनका लागि भित्राइएका बाह्य प्रजातिका माछा समेत पाइन्छ. यसअघिको एक अध्ययनमा बेगनास्तालमा 17 प्रजातिका माछा पाइने अभिलेख गरिएको थियो. तीमध्ये 11 स्वदेशी र 6 बाह्य प्रजातिका थिए. सहर, कत्ले, फगेटा, पोथी लगायत अन्य साना प्रजातिका स्वदेशी माछा पाइने अध्ययनले देखाएको छ. व्यावसायिक रूपमा पालिने बाह्य प्रजातिमा तिलापिया, सिल्भर कार्प, बिग हेड कार्प, कमन कार्प जस्ता माछा पर्छन्.
2: बडा दशैं शुरू भएको छ. प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत शुरू हुने बडा दशैं आश्विन शुक्ल पूर्णिमासम्म 15 दिन मनाउने गरिन्छ. बडा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घट स्थापना गरिँदैछ. पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ. आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखस्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौ रोपेर जमरा राखिन्छ. धादिङको गजुरी नजिकै गलौदीमा बन्द भएको सड़क आज दिउँसो पछि मात्रै पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ. सड़क भाँसिएको ठाउँको भित्ता काटेर नयाँ ट्र्याक खोल्ने काम गैराति सकिएको छ. भित्तापट्टि नयाँ ट्र्याक खोलिएपछि बीचमा होल्ड भएका गाड़ीलाई मात्रै सञ्चालन गर्न दिइएको गजुरी प्रहरीले जनाएको छ. प्रहरीका अनुसार सड़क बनाउने काम पूरा भएको छैन. दुवैतिर रोकिएका गाड़ी पार भएपछि फेरि गाड़ी बन्द गरेर सड़क बनाउने काम हुनेछ र दिउँसो पछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने गजुरी प्रहरीले जनाएको छ. काङ्ग्रेसको नियमित महाधिवेशन भइरहेको छ. महाधिवेशन मार्फत नेतृत्व चयनको अन्तिम चरणमा पुगेको छ. सभापति, दुई उपसभापतिहरू निर्वाचित गरिसकेको पार्टीको जारी महाधिवेशनमा अन्य उपसभापति र पदाधिकारीको मतगणना भइरहेको छ. तर नियमअनुसार अधिकांश कार्यकर्ताको हस्ताक्षर अनुसार गरिएको विशेष महाधिवेशन र अदालतका आदेशमा चित्त नबुझाएका नेताहरूले भने जारी महाधिवेशनको आलोचना गरेका छन्. आगामी मंगिरमा महाधिवेशन गर्ने तयारीमा रहेका पूर्व सभापति शेरबहादुर देउवा पक्षधर नेताहरू आफ्नो पक्षको काठमाडौँ जिल्ला प्रदेश तथा क्षेत्रीय मा पुगेका थिए. कार्यक्रममा महाधिवेशन संयोजक डाक्टर शशाङ्क कोइरालाले आफूहरू सत्यको पक्षमा लागेको दावी गर्नुभएको छ.
3: अनि मैले यसो विचार गरेँ, बिपी कोइराला यत्रो वर्षसम्म यत्रो कठिन कसरी गर्नुभयो भन्दाखेरि दुई तिनवटा कुरा रहेछ. एउटा विश्वास, आफ्नो आफूलाई लागेको विश्वासमा अटल र आफ्नो स्पष्ट नीति हुनु पर्यो. राजनीति भनेको एउटा यस्तो नीति हो जसमा आफ्नो मस्तिष्कमा क्लियर हुनु पर्यो कि म यो गर्छु.
2: अर्का नेता प्रकाशमान सिंहले रुख चिन्ह आफूहरूले पाउने आधार रहेको जिकिर गर्नुभयो.
4: बोर्डले पनि यो चाहिँ अब फेरि नजिक पनि कस्तो छ भन्दाखेरि मलाई याद छ यो चाहिँ 1960 सालमा पार्टी ब्रेक हुँदाखेरि मुद्दा चाहिँ यो चाहिँ रुख चिन्हको लागि त कोर्टमा गराउँथ्यो. कोर्टले चाहिँ के गर्यो भने सिटिङ प्रेसिडेन्ट जो छ त्यसैलाई दिने भनेर.
2: राष्ट्रिय मानवाधिकार आयोगले नेपालमा मानसिक रोग पीडितहरूमाथि दुर्व्यवहार विभेद भइरहेको भन्दै सचेत बनाएको छ.
5: मानसिक रोगीले भोगेको पीडाप्रतिको व्यवस्थाका कारण उनीहरूको अधिकार संरक्षण हुन नसकेको आयोगको भनाइ छ. आयोगका प्रवक्ता श्यामबाबु काफ्लेले अनुगमनका क्रममा मानसिक स्वास्थ्य सेवाकोमा पहुँच अभाव, सामाजिक लाञ्छना, आर्थिक कठिनाई र मनोसामाजिक सहयोगको कमीले सम्मानपूर्वक बाँच्ने अधिकार हनन भएको देखिएको बताउनु भएको छ. आयोगका अनुसार नेपालमा समुदाय स्तरमा मनोसामाजिक परामर्श र विमर्श प्रदान गर्ने जनशक्तिको अभाव देखिएको छ. मानसिक स्वास्थ्यमा सबैको सहज पहुँच सुनिश्चित गर्न सबै स्थानीय तहमा मनोसामाजिक परामर्शदाताको व्यवस्था गर्न र मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन आग्रह गरिएको छ. आयोगले मानसिक स्वास्थ्य सेवाका लागि तिनै तहका सरकारले मिलेर काम गर्नुपर्ने स्मरण गराएको छ. हरेक वर्ष अक्टोबर 10 मनाइने विश्व मानसिक स्वास्थ्य दिवसका सन्दर्भमा आयोगले ध्यान आकर्षण गराएको हो.
2: हवस् त, अहिलेसम्मका खबर यति नै. नमस्कार.

0: गोर्खाको चुम्नुब्री गाउँपालिका हुँदै बग्ने बुढी गण्डकी नदीमा लेदो र गिग्रान सहितको आकस्मिक बाढ़ी आएको छ। यो बाढ़ीले तल्लो क्षेत्र आरूघाटसम्म क्षति पुर्याउन सक्ने आशंका गरिएको छ। त्यसैले तटीय क्षेत्रमा रहेकालाई सतर्क रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाका अनुसार वडा नम्बर 6 लोप्पा भन्ने ठाउँमा सुक्खा पहिरो खसेर बुढी गण्डकी नदी थुनिएपछि भीषण बाढ़ी आएको छ। आज बिहान 4 बजेतिर ठूलो आवाजसहित बाढ़ी आएको उहाँले जानकारी दिनुभयो। गोर्खाका प्रमुख जिल्ला अधिकारी धरेन्द्र कुमार मिश्रका अनुसार बाढ़ीले मानवीय क्षति भने पुर्याएको जानकारी छैन। अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी छ। चुम्नुब्री 6 चुम्केको खोलामा पहिरो खसेर थुनिएको र पछि बाढ़ी आएको उहाँले जानकारी दिनुभयो। बाढ़ीले तल्लो तटीय क्षेत्रमा पर्ने सल्लेरी र जगत बजार जोखिममा रहेको स्थानीयले बताएका छन्। जोखिमका कारण कतिपय विस्थापित भएका छन्। बाढ़ी पूर्वानुमान महाशाखाले आकस्मिक बाढ़ी आएकाले सतर्कता अपनाउन भन्दै एसएमएस पठाएको छ। नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा केन्द्रीय उपसभापतितर्फ डाक्टर चन्द्रकान्त भण्डारी र केन्द्रीय महामन्त्रीतर्फ प्रदीप पौडेलको अग्रता कायम छ। प्राप्त पछिल्लो मतगणना विवरण अनुसार उपसभापतितर्फ डाक्टर भण्डारीले 623 मत ल्याउनु भएको छ। इन्जिनियर मधु आचार्यले 343, त्यस्तै गोविन्द भट्टराईले 291, सुरेन्द्र राज पाण्डेले 289, दीपक गिरीले 242, धनराज गुरूङले 211 र प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले 126 मत पाउनु भएको छ। उपसभापतितर्फ विनोद चौधरीले 347 मत सहित अग्रता लिनु भएको छ। जीवन परियारले 287 मत प्राप्त गर्दा फर्मुल्लाह मन्सुरले 164, सीता गुरुङले 151 र रञ्जित कर्णले 98 मत पाउनु भएको छ। केन्द्रीय महामन्त्रीतर्फ प्रदीप पौडेलले सबैभन्दा बढी 688 मत पाउनु भएको छ। अमरसिंह पुन मगरले 443 मत पाउनु भएको छ। उदय शमशेर राणाले 388, डाक्टर सुनिल कुमार शर्माले 300, गुरूराज घिमिरेले 169, नयन सिंह मरले 129 मत पाउनु भएको छ। त्यस्तै शङ्कर तिवारीले 19 र डाक्टर सन्तोष उपाध्यायले 17 मत पाउनु भएको छ। प्राप्त विवरण अनुसार खुला महामन्त्री पदमा पौडेल अन्य प्रतिस्पर्धी भन्दा अगाडि देखिनु भएको छ। केन्द्रीय महामन्त्रीतर्फ डिला सङ्ग्रौलाले 53523 मत प्राप्त गर्दै अग्रता लिनु भएको छ। महालक्ष्मी उपाध्याय डिनाले 484 मत प्राप्त गर्नुभएको छ भने रीता खनालले 139 मत पाउनु भएको छ। दशैं शुरू भएसँगै रोजगारीका लागि भारत गएका नेपालीहरू घर फर्किन थालेपछि कञ्चनपुरको गड्डा चौकी नाकामा चहल पहल बढेको छ।
1: भारतका विभिन्न ठाउँमा रोजगारी गर्दै आएका नेपालीहरू चाडपर्व परिवारसँग मनाउन स्वदेश फर्किन थालेका हुन्। भारतका उत्तराखण्ड, दिल्ली, पंजाब लगायत क्षेत्रमा काम गर्न गएका नेपालीहरू दशैं मनाउन घर फर्कन थालेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले जानकारी दिनुभएको छ। रावतले चाडपर्वका बेला यात्रुको सुरक्षाका लागि नाकामा निगरानी बढाइएको जानकारी दिनुभएको छ। यात्रुको चाप बढेपछि जिल्लाका विभिन्न ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ। भारतबाट आउनेहरूमा विभिन्न रोग संक्रमणको जोखिम रहेकाले नाकामै स्वास्थ्य जाँचको समेत व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। नाकामा भारतबाट फर्किनेहरूको डेङ्गी, मलेरिया, एचआईभी लगायत 6 प्रकारका रोगको जाँच भइरहेको कार्यालयको भनाई छ।
0: भारतमा कक्रो जनता पार्टीको प्रदर्शन अघि पार्टीका प्रमुख सहित 2000 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सीजेपीले दिएको जानकारी अनुसार प्रदर्शनमा सहभागी हुन नयाँ दिल्ली पुगेका अभिजित दीपके सहित 3 नेतालाई विमान बाट ओर्लिने बित्तिकै प्रहरीले नियन्त्रणमा लिएको हो। प्रदर्शन स्थलमा पत्रकार सुहासिन हैदर पनि पुग्नु भएको छ।
2: The protesters literally like cockroaches coming together and then scattering as soon as the police makes a charge here. And the police here is in huge numbers. They totally outnumber any of those protesting groups. But yet there are more and more. So every time the police comes, they detain a few. Here are some more police officers coming through. They're pushing them onto these buses and taking them away.
0: आन्दोलनकारीले निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्। जल तथा मौसम विज्ञान विभागले आजदेखि मुलुकभरको मौसममा सुधार आउने जनाएको छ। विभागका अनुसार पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिण पूर्वतर्फ सर्दै कमजोर बनेकाले वर्षाको क्रम अब घट्दै जानेछ। आजदेखि तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। पहाड़ी भूभागका 1-2 ठाउँमा मात्रै हल्का वर्षा हुने विभागले जनाएको छ। भोलि रातीदेखि मुलुकभर पानी पर्ने सम्भावना टरेर जाने मौसमविद विनु महर्जनले जानकारी दिनुभएको छ। र पोर्चुगल फुटबल महासंघले राष्ट्रिय टोलीको क्याम्प छाडेको घटनामा क्रिस्टियानो रोनाल्डोमाथि अनुशासनको कारवाही प्रक्रिया अघि बढाएको छ। हवस् त, खबर यति नै।
3: यो BFBS कुलकर्ण रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पृथ्वी राजमार्गको अवरोधका कारण कम्तीमा 40,000 मानिसको यात्रा प्रभावित भएको नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघले जनाएको छ। दशैंको मुखमा बाटो बन्द हुँदा दुई दिनदेखिको यात्रा अवरोधका कारण यो संख्या दोब्बर हुन सक्ने व्यवसायीको अनुमान छ। महासंघका वरिष्ठ उपाध्यक्ष एन कुमार शाही,
4: यस्तो बुकिङ हिजो चाहिँ लगभग अब हाम्रो महासंघको तथ्याङ्क अनुसारले हिजो लगभग 40,000 मान्छे बाहिर जानेको अड्कल थियो, सबै क्यान्सल भए। आज बिहान अब हेटौँडाबाट छोटो गाडीहरू गए, सानो गाडी यताउता गयो भने 10,000 जति मान्छे बाहिर गएको अवस्था देखिन्छ, अड्कल गर्न सकिन्छ। अब रहेको मान्छेहरू त अब आज गाडी खुल्ने क्रम जारी छ, अब भोलिबाट चाहिँ सुचारु होला, यो भएपछि बल्ल के थाहा होला।
5: अब यो अहिले जुन रोकिएको संख्या छ यसले गर्दाखेरि आगामी दिनको बुकिङ पछाडि धकिलिने त्यस्तो सम्भावना के हुन्छ?
4: होइन, बुकिङ त अब हामीले लिएको छैनौँ काठमाडौँबाट, है मैले कुरा गर्दैछु। पोखराबाट पूर्व र पश्चिम हामी बुकिङ लिइरहेका छौँ 18 गतेबाट, काठमाडौँबाट 23 गतेबाट लिने भन्ने कुरा हो, 23 गतेबाट लिने भन्ने कुरा अलिअलि गइरहेका छन्। अब भोलिको लागि बुकिङ बाटोको अनुसारले चाहिँ लगभग थोरै मात्रामा बुक भएको छ। अब यो अड्कलले अहिलेको दसैँमा यसै भन्न नसकेला जस्तो छ। यसमा सरकारको तदारूप देखायो भने हुने भयो, जतिखेर पर्यो त्यतिखेर मात्रै वैकल्पिक रूट भनेर पनि साध्य भएन। अब पूर्वाधार तयार गर्न पर्यो, प्रकृतिसम्म कोही चाहिँ जुझ्न सक्ने कुरा पनि भएन। सरकारले यो कुरामा चाहिँ अलिकति ठाउँ ठाउँमा हेरेर अलिकति बेलैमा चाहिँ होस पुर्याउन सकेन भने गाह्रो छ।
5: अब अहिले जुन सडक खुलाउन प्रयास भइरहेको पनि देखिन्छ, त्यसबाहेक बाटोमा अड्किएका यात्रु चालक दलका सदस्यहरू उहाँहरूलाई चाहिँ समाधानको लागि के प्रयास भएको देखिन्छ?
4: दुःख त अब बाटोमा भएका कहीँ सानोतिनो होटल भएको ठाउँमा अलिअलि चाहिँ गुजारा चलायो होला, नत्र भने अरू त अब भोकै बसे होला। अब सरकारले चाहिँ अब चौचो बाँड्नु पर्ने होला, पानी बाँड्नु पर्ने होला, अब बाँड्दैनन् होला।
3: चाडबाडको समयमा काठमाडौँ उपत्यकामा ग्यास थप सहज बनाउन नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकाका विभिन्न 6 स्थानबाट सिलिन्डर बिक्री तथा साटासाट गर्ने व्यवस्था मिलाएको छ।
6: संघका अध्यक्ष दिवान चन्दले जारी गरेको विज्ञप्ति अनुसार हाल भारतका विभिन्न रिफाइनरीहरूबाट एलपी ग्यासको आयात सहज रूपमा भइरहेको र गत भदौ महिनामा 42,13,661 सिलिण्डर बिक्री वितरण भइसकेको छ। काठमाडौँ उपत्यकामा ग्यासको बिक्री वितरण सहज बन्दै गएको भए तापनि चाडबाडका बेला केही उपभोक्ताले सहजै ग्यास नपाएको र एक अर्काको ब्रान्डको सिलिण्डर साट्न नपाएको गुनासो आएकाले यस्तो निर्णय गरिएको संघले जनाएको छ। उपभोक्ताको गुनासो सम्बोधन गर्न नेपाल अल निगमको समन्वय तथा ग्यास विक्रेता महासंघको सहकारीमा असोज 25 गते आइतबारदेखि असोज 31 गते शनिबारसम्म बिहान 9:30 बजेदेखि अपरान्ह 4:30 बजेसम्म तोकिएका स्थानहरूबाट ग्यास वितरण गरिनेछ। यस अन्तर्गत सिफल चौरमा ग्यास एण्ड अक्सिजन ट्रेडर्स मार्फत एभरेस्ट र सुगम ग्यास तथा पेप्सिकोलामा सागर ग्यास उपलब्ध गराइनेछ। यसै गरी पालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल एचपी गीता राजधानी र त्रिवेणी ग्यास, सुकेधारामा बाबा र श्री ग्यास, कलंकीमा साई बाबा र श्रीकृष्ण ग्यास तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास बिक्री तथा साटासाटको व्यवस्था मिलाइएको छ। विज्ञप्तिमा उल्लेख गरिएका तोकिएका बिक्री केन्द्रहरूबाट काठमाडौँ उपत्यकामा बिक्री हुने सदस्य उद्योगका ग्यास सिलिण्डर मात्र साटफेर गरिने र तोकिएका स्थान बाहेक अन्यत्र यो सुविधा उपलब्ध नहुने संघले स्पष्ट पारेको छ।
3: गोर्खाको चुमनुभरी गाउँपालिका हुँदै बग्ने बुढी गण्डकी नदीमा लेदो र गेग्रान सहितको आकस्मिक बाढी आएको छ। यो बाढीले तल्लो क्षेत्र आरूघाटसम्म क्षति पुर्याउन सक्ने आशंका छ। त्यसैले तटीय क्षेत्रमा रहेकालाई सतर्क रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाका अनुसार वडा नम्बर 6 लोपा भन्ने ठाउँमा सुक्खा पहिरो खसेर बुढी गण्डकी नदी थुनिएपछि भीषण बाढी आएको हो। पोर्चुगल फुटबल महासंघले राष्ट्रिय टोलीको क्याम्प छोडेको घटनामा क्रिस्टियानो रोनाल्डोमाथि अनुशासनको कार्यवाही प्रक्रिया अघि बढाएको छ। महासंघले रोनाल्डोलाई अस्थायी रूपमा निलम्बन गर्दै घटनाबारे अनुसन्धान शुरू गरेको छ। 41 वर्षीय रोनाल्डोले पछिल्लो अन्तर्राष्ट्रिय खेलको विश्रामका क्रममा डेनमार्कसँगको खेल हुनुभन्दा 24 घण्टा अघि राष्ट्रिय टोलीको क्याम्प छाड्नु भएको थियो। त्यसपछि रोनाल्डो विवादमा तानिनु भएको थियो। पोर्चुगल फुटबल महासंघको अनुशासन परिषदले शुक्रबार रोनाल्डोको घटनाबारे निर्णय गरेको थियो। घटनालाई गम्भीर मान्दै अनुसन्धानलाई प्राथमिकतामा राखिएको छ। हवस् त, खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: गोर्खामा बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पुल बगाएको छ. चुम्नुब्री छको लोकपा र चुम्लिङ बीच पहिरो खसेर थुनिएको बुढी गण्डकी नदीमा बाढी आएको हो. बाढीले चुम्नुब्री र धाजेका विभिन्न स्थानमा घर तथा टहरामा समेत क्षति पुर्याएको छ. चुम्नुब्री तीन सिरदिवासमा एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको प्रहरीले जनाएको छ. त्यस्तै धार्चे पाँच माछी खोलामा पाँचदेखि सातवटा घर र उत्तिकै संख्यामा टहरामा बाढी पसेको छ. धार्चे तीन सल्लेरीका बीसदेखि बाइसवटा घर जोखिममा परेका छन्. बाढीले आरूघाट दुई र तीन जोड्ने सोती माथिको फलामे पुल समेत बगाएको छ. यति बेला गोर्खाको आरूघाट स्टेशनमा नदीको सतह खतराको तहभन्दा अधिक भएको छ. गोर्खा धादिङ तनहुँ चितवन नवलपरासी पूर्व र नवलपरासी पश्चिमसम्मका नदी तल्लो तटीय क्षेत्रका सबैलाई सतर्क हुन अनुरोध गरेको छ. बाढी पूर्वानुमान शाखा प्रमुख वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुली,
4: बाढी आरूघाटबाट केही तल आइसकेको अवस्था छ. पहिलो बाढी आरूघाटमा 6:30 आसपास आएको थियो र त्यो सानो बाढी थियो. दोस्रो अलि ठुलो बाढी 7:50 आएको र त्यो पनि फेरि घटेको र तेस्रो बाढी अहिले फेरि आरूघाट ठोकेको देखिन्छ. र अहिलेसम्मको बाढी हेर्दाखेरि चाहिँ दोस्रो बाढी खतराको तहसम्म आरूघाटमा त्यस हिसाबले बाढीले अहिलेसम्म आरूघाट वा सोभन्दा तल्लो क्षेत्रमा ठुलो असर पार्ने जस्तो चाहिँ देखिँदैन, तर माथिल्लो क्षेत्रमा चाहिँ यसले ठुलो असर पारिसकेको अवस्था छ. अब यो बाढीको सम्भावित कारण के हुन सक्छ भन्ने सन्दर्भमा अहिले हामी अध्ययनको क्रममा छौँ. मानव बस्ती भन्दा पनि हिमाली क्षेत्रबाट बाहिरबाट यो बाढी सुरु भएको जस्तो देखिन्छ. यसमा पहिरोले नदी थुनिएको हो अथवा हिमाली क्षेत्रबाट बाढी सृजना भएको हो, यसमा अन्य केही कारण चाहिँ संलग्न छन्. ती सम्पूर्ण कारणहरूमा चाहिँ हामी अध्ययनको क्रममा छौँ. सम्भवतः अबको केही घण्टा अथवा आज बेलुकीसम्म यसको सत्य तथ्य कारण खुल्नेछ. तर तत्कालको लागि बुढी गण्डकीको त्रिशुली दोबानसम्मको क्षेत्रमा चाहिँ हामीले नदी छेउछाउ उच्च सतर्कताको लागि, छेउमा भएका घरहरू छोडेर उच्चो स्थानमा रहनको लागि, बुढी गण्डकी कोरिडोरको राजमार्गहरू बन्द गर्नको लागि आह्वान गरेका छौँ. र सोही अनुसार स्थानीय सरकार जिल्ला सबैबाट सुसूचित भएर आम सर्वसाधारण लगायत सबै चाहिँ सुरक्षित स्थानमा हुनुहुन्छ भन्ने जानकारी पनि प्राप्त भएको छ. यो बाढी विभिन्न चरणमा आइरहेको कारणले र माथिबाट हामीलाई प्राप्त सूचनामा पनि नदी बढ्ने फेरि घट्ने बढ्ने घट्ने भइराखेको भन्ने जानकारीको आधारमा अर्को सूचना स्पष्ट सूचना नआउँदासम्म आज साँझसम्म नै नदीको छेउछाउ नजान, नदी कोरिडोर प्रयोग नगर्न, आवागमन नगर्न र आरूघाट तातोपानी माछी खोला आरखेत लगायत जति पनि बुढी गण्डकी नदीको छेउछाउका होचो स्थानका बस्ती बजारहरू छन् त्यहाँ चाहिँ नदीको छेउछाउमा भएका घरहरूमा चाहिँ नरहन, सुरक्षित स्थानमा जान हाम्रो पुनः पनि अपिल छ.
3: मुगलिन काठमाडौँ सड़क खण्ड 7 घण्टाका लागि बन्द गरिने भएको छ. धादिङको गजुरी नजिक गलौदीमा भाषिएको पृथ्वी राजमार्ग मर्मत गर्न सड़क बन्द गर्न लागि हो. त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएपछि मर्मतको काम भइरहेको छ. बाँकी काम पूरा गर्न सवारी आवागमन रोक्न लागि प्रहरीले जनाएको छ. प्रहरीले सड़क बन्द हुने समयलाई ध्यानमा राखेर यात्रा गर्न र सड़क खुल्ने अवस्थाबारे जानकारी लिएर मात्रै प्रस्थान गर्न यात्रुलाई आग्रह गरेको छ. आजदेखि बडा दशैं शुरू भएको छ. आज घटस्थापना, घटस्थापनाको दिन जमरा राखिन्छ. तर यस वर्ष कतिपयले असोज 25 गते राम्रो दिन नभएकाले 26 गते घटस्थापना गर्नुपर्ने भन्दै आएका छन्. खास गरी आश्विन शुक्ल प्रतिपदाको दिन चित्रा नक्षत्र र वैधित्री योग परेमा शुभ नहुने धर्मशास्त्रविदहरूको भनाइ छ. चित्रा नक्षत्र परेमा धन नाश हुने र वैधित्री योग परेमा पुत्र नाश हुने विश्वास गरिन्छ. आज आश्विन शुक्ल प्रतिपदा तिथिको दिन राति 10:54 चित्रा नक्षत्र र राति 10:30 वैधित्री योग छ. त्यसैले कतिपयले असोज 26 गते घटस्थापना गर्नुपर्ने तर्क गरेका हुन्. घटस्थापना गर्नु अघि विधिपूर्वक चित्रा नक्षत्र र वैधित्री योगको शान्ति गर्नुपर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ. यस पालाको घटस्थापना बारे ज्योतिष हरिहर अधिकारी,
5: चित्रा नक्षत्र र वैधित्री योग परेका कारणले गर्दाखेरि घटस्थापना नगर्नु अथवा जमरा नराख्नु यसले गर्दाखेरि सन्तानमा हानि हुन्छ, पुत्र सन्तानमा हानि हुन्छ र धनमा हानि हुन्छ भन्ने कुरा तपाईँले सुनिराख्नु भएको छ. नेपाल पञ्चाङ्ग निर्णायक समितिले पनि एउटा नोटिस के निकालेको छ भन्दाखेरि यदि घटस्थापना गर्दै हुनुहुन्छ तपाईँ भने चित्र नक्षत्र र वैधित्री योगको शान्ति गरिकन मात्रै गर्नुभयो भने चाहिँ नि राम्रो हुनेछ भनेर देख्नुभएको छ। अब यो बेलामा साँच्चीकै नै यदि तपाईँहरूसँग चिनजानमा ब्राह्मण हुनुहुन्छ जसले राम्रोसँग चित्रा नक्षत्र वैदृति योगको शान्ति गरिदिन सक्नुहुन्छ भने उहाँहरूलाई बोलाएर एक घन्टा जति त्यो चिजहरूको शान्ति गरिकन तपाईँहरूले घटस्थापना गर्न सक्नुहुन्छ र जमरा राख्न सक्नुहुन्छ। यदि तपाईँहरूसँग ब्राह्मणको एसेस हुनुहुन्न भने तपाईँले नराखे पनि केही फरक पर्दैन, तपाईँले भोलि 26 गतेको दिन बिहान 9 बजेदेखि 11 बजेको बिचमा राख्न सक्नुहुन्छ। त्यसैले यो कुरा एकदमै क्लियर भएर अगाडि बढ्नुहोला।
3: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

Radio. Gorka Radio.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बुढी गण्डकी नदीमा आज बिहान आएको भीषण बाढीले गोर्खाको आरूघाट र धादिङ जोड्ने मोटरेबल पक्की पुल बगाएको छ। इलाका प्रहरी कार्यालय आरूघाटका प्रहरी निरीक्षक अनिल श्रेष्ठका अनुसार बाढीले आरूघाट र धादिङ जोड्ने पक्की पुल बगाएको हो। बाढीका कारण अन्य पुलमा समेत क्षति पुगेको छ। चुम्नुब्री 3 न्याकचेतमा रहेको न्याकचेत सिर्दीवास जोड्ने पुरानो झोलुङ्गे पुल, धार्चे 5 माछी खोलाबाट किरौजा जोड्ने झोलुङ्गे पुल र आरूघाट 2 र 3 जोड्ने सोतीको फलामी पक्की पुल समेत बगाएको छ। बाढीले एकैपटक धेरै पुल बगाएपछि स्थानीयको आवत जावतमा समस्या पर्ने देखिएको छ। नजिकै त चाडपर्वलाई लक्षित गरी 13 थुममा सप्ताहव्यापी सरसफाई अभियान शुरू गरिएको छ। बबिता राईको रिपोर्ट।
4: गृह मन्त्रालयको परिपत्र अनुसार असोज 22 गतेदेखि 28 गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत सदरमुकाम म्याङलुङ स्थित म्याङलुङ देवी मन्दिर परिसर सरसफाई गरिएको छ। जिल्ला प्रशासन कार्यालय तेह्रथुमको आयोजनामा आज बिहान म्याङलुङ स्थित म्याङलुङ देवी मन्दिर परिसर सरसफाई गर्दै अभियानको शुरूआत गरिएको हो। अभियान असोज 28 गतेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी अशोक काफ्लेले बताउनुभयो।
5: सार्वजनिक स्थलहरूमा बस पार्क, मठ मन्दिर अथवा धार्मिक सांस्कृतिक स्थलहरू, तुडी खेल लगायतका स्थानहरूमा सरसफाई सप्ताह मनाउने मार्गदर्शन प्राप्त त्यही अनुसार हामीले हिजो चाहिँ जिल्ला प्रशासन कार्यालयमा सबै कार्यालय प्रमुखहरूको बैठक गरेर आज सुरुमा मन्दोरी मन्दिर परिसर र यसको भित्री भागहरूमा हामीले यो सबै सुरक्षा निकायको टोली र सम्पूर्ण कार्यालयका प्रतिनिधि र गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरूसहित हामीले आज सरसफाई गरेका छौँ।
4: जिल्ला स्थित मठ मन्दिर, विद्यालय, सरकारी तथा गैर सरकारी कार्यालयका परिसर र अन्य सार्वजनिक स्थलमा समेत सरसफाई गर्न स्थानीय तहहरूलाई परिपत्र गरिसकिएको प्रमुख जिल्ला अधिकारी काफ्लेले बताउनुभयो। चाडपर्वका समयमा सार्वजनिक स्थलको सरसफाई कायम राख्न सबै को सक्रिय सहभागिता आवश्यक रहेको उहाँको भनाइ छ।
5: सबै स्थानीय तहहरूलाई पनि हामीले सरसफाई आफ्नो परिसरमा गर्ने र जनचेतना फैलाउने, विद्यालयहरूमा पनि जनचेतना फैलाउने गरी निर्देशन परिपत्र जारी गरेका छौँ।
4: जिल्ला स्वास्थ्य कार्यालय र म्याङलुङ नगरपालिकाको सहयोग तथा सहकार्यमा सञ्चालित सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी काफले, प्रहरी नायब उपरीक्षक लक्ष्मण ओली, जिल्ला स्थित सुरक्षा निकायका प्रतिनिधि तथा विभिन्न सरकारी र गैर सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरूले सहभागिता जनाएका छन्। चाडपर्वका बेला सार्वजनिक स्थलमा हुन नदिन र सरसफाई प्रति नागरिकको सचेतना अभिवृद्धि गर्न अभियानले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
3: नेपालमा वार्षिक प्रति व्यक्ति 69 अन्डा खपत हुने गरेको छ।
6: नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले हाल नेपालमा दैनिक 38 लाख हाराहारी अण्डा उत्पादन हुने गरेको बताउनु भएको छ। 4 वर्ष अघिसम्म 120 को हाराहारीमा रहेका लेयर्स कुखुरा पालक ठूला किसानको संख्या अहिले बढ़ेर 180 पुगेको छ भने अण्डाको बजारमा मूल्य प्रति क्यारेट करिब 600 को हाराहारीमा पुगेको छ। पोषण विज्ञ डाक्टर दिनेश गौतमका अनुसार अन्य देशको तुलनामा नेपालमा अण्डाको खपत निकै कम रहेको तथ्याङ्क छ। विश्वमा प्रतिवर्ष सरदर खपत 185 वटा छ। एसियाको तथ्याङ्क हेर्दा विश्वको तुलनामा 2 वटा बढी अर्थात 187 छ। दक्षिण एसियामा जम्मा 87 मात्र छ। यो विश्वको तथ्याङ्कलाई हेर्दा 98 कम हो। विश्वको तथ्याङ्कलाई हेर्दा नेपालमा वार्षिक प्रति व्यक्ति 69 अण्डा मात्र खपत हुने गरेको छ। यो विश्वको तथ्याङ्कलाई हेर्दा 116 कम हो। भारतमा 112, श्रीलंकामा 132, बंगलादेशमा 137, पाकिस्तानमा 48 र अफ्रिकामा 40 मात्र खपत हुने गरेको उहाँले जानकारी दिनुभएको छ। सन् 2015 नेपालमा वार्षिक प्रति व्यक्ति 60 अण्डा खपत हुने गरेकामा अहिले बढ़ेर 69 पुगेको पोषण विज्ञ डाक्टर गौतमले बताउनु भएको छ। 15% वृद्धि भए पनि यस अवधिमा जनसंख्या वृद्धि 6% रहेको उहाँले बताउनु भएको छ। विश्वमा सबैभन्दा बढी चीनमा अण्डा उत्पादन हुन्छ भने दोस्रोमा भारत छ। ती देशमा उत्पादन बढी हुँदै गर्दा नेपालमा अण्डा उत्पादन बढाएर खपत समेत बढाउनु पर्ने उहाँको भनाइ छ।
3: भारत र चीनसहित 4 मुलुकका लागि प्रस्तावित राजदूतको संसदीय सुनवाई भोलिबाट शुरू हुने भएको छ। सरकारले असोज 2 गते 13 मुलुकका लागि राजदूत प्रस्ताव गरेको थियो। उनीहरूका विषयमा संसदीय सुनवाई गर्न संघीय संसदको संयुक्त संसदीय सुनवाई समिति पठाएको थियो। समितिले सबै प्रस्तावित राजदूतबारे उजुरी आह्वान गरेको थियो। उनीहरू विरूद्ध परेका उजुरी अध्ययनपछि समितिले भोलि सोमबारबाट सुनवाई शुरू गर्न लागेको हो। पहिलो चरणमा 4 मुलुकका लागि प्रस्तावित राजदूतलाई बोलाइएको संसदीय सुनवाई समितिका सहसचिव लक्ष्मी प्रसाद गौतमले जानकारी दिनुभयो। पहिलो चरणमा संसदीय सुनवाईमा भारतका लागि प्रस्तावित राजदूत डाक्टर निश्चल नाथ पाण्डे, चीनका लागि प्रस्तावित राजदूत कल्याण राज शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत चिरञ्जन थापा र बेलायतका लागि प्रस्तावित राजदूत गौरव शमशेर जबरालाई बोलाइएको छ। उनीहरूको संसदीय सुनवाई भोलि बिहान सभा 9 बजे हुनेछ। सिंहदरबारको सार्वजनिक लेखा समितिको सभाकक्षमा संसदीय सुनवाई हुनेछ। यसअघि समितिले उजुरीकर्तासँग छलफल गर्नेछ। यसका लागि चारै प्रस्तावित राजदूत विरूद्ध उजुरीकर्तालाई पनि बोलाइएको छ।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र माथहतको बाढ़ी पूर्वानुमान महाशाखाले बुढ़ी गण्डकी नदीमा आकस्मिक बाढ़ीको सतह घटबढ भइरहेको जनाएको छ. त्यसैले बुढ़ी गण्डकी करिडोरमा जोखिम कायम रहेको महाशाखाका बाढ़ीविद विनोद पराजुलीले जानकारी दिनुभयो. मेनघाटभन्दा तलको क्षेत्रमा भने जोखिम खासै नरहेको उहाँको भनाइ छ. पराजुलीका अनुसार बुढ़ी गण्डकी नदीको आकस्मिक बाढ़ीले गोर्खाको आरूघाटमा 7:50 खतराको तह पार गरेको थियो, तर अहिले खतराको तह भन्दा केही घटेको छ. आरूघाटमा 5 मिटरसम्म बाढ़ीको सतह आएमा खतराको तह मानिन्छ, तर 7:50 बाढ़ीको सतह 5.1 मिटर पुगेको थियो. जोखिम कायम रहेकाले त्रिशुली नदी दोभानसम्म सतर्कता अपनाउनु पर्ने उहाँले बताउनु भयो. त्यसैले बाढ़ी पूर्वानुमान महाशाखाले नदी छेउछाउ नजान सुझाव दिएको छ.
4: 45 मिनट जाँदाखेरि बाढी चाहिँ 9.5-8 मिटरसम्म पुगेकोसम्म उक्त केन्द्रले त्यो तथ्याङ्क पठाएको. तत्पश्चात बाढीले हाम्रो केन्द्रसहित पुल बगाएको कारणले थप तथ्याङ्क प्राप्त भएको छैन. त्यहाँबाट प्राप्त हाम्रो गेज रिडरबाट प्राप्त तथ्याङ्क अनुसार बाढी चाहिँ पुलभन्दा पनि 1-2 मिटरसम्म माथि आएको कारणले त्यहाँ चाहिँ जोखिम देखिएको छ. र हामीले यसको आधारमा तल्लो क्षेत्रमा पर्न सक्ने प्रभावमा आकलन गर्दाखेरि अति उच्च जोखिम चाहिँ बेनीघाटसम्मको क्षेत्रमा यहाँ त्रिशुलीमा बुढी गण्डकी मिल्छ त्यहाँसम्म देखेका छौँ. र त्यस पछाडि चाहिँ बहाव करिब 3 मिटर जति त्रिशुलीमा बहाव पर्न सक्छ. हालको त्रिशुलीको जलसतह सतर्कता तहभन्दा धेरै तल रहेका कारणले बहाव माथि उक्लिने खतरा पनि छैन, तर कटारको समस्याहरू जोखिम चाहिँ रहन्छ. मुगलिनसम्मको लागि हामीले उच्च जोखिम बनाएका छौँ, अति उच्च जोखिम बेनीघाटसम्म, मुगलिनसम्म उच्च जोखिम, र मुगलिनभन्दा तल मध्यम जोखिम भनिएको छ. र अहिलेसम्मको अवस्था हेर्दाखेरि देवघाटमा बहाव 4 मिटरमा छ र त्यहाँ 2.5 मिटरसम्म बहाव पर्न सक्ने देखिन्छ, भनेको 6.5 अथवा 7 मिटरसम्म पनि जान सक्छ. त्यो सतर्कता त भन्दा तलै रहन्छ, तथापि बहाव चाहिँ उल्लेख रूपमा पर्ने भएको कारणले सितौ र नवराचीको तटीय क्षेत्रमा सम्पूर्ण सतर्कताहरू जरुरी चाहिँ देखिन्छ. त्यस कारणले यो बहाव बढ्दै र घट्ने क्रम अहिले पनि जारी रहेको कारणले आज बेलुकीसम्म नै नदीको अवस्था सामान्य नहुँदासम्म अति उच्च सतर्कता चाहिँ समग्र नारायणी त्रिशुली र बुढी गण्डकी परिवर्तन क्षेत्रमा जरुरी छ.
5: त्यो गोर्खाको जगत
4: त्यसमा गेग्रियान बहाव देखिन्छ. हामीले जुन विभिन्न भिडियो फुटेजहरू
3: बुढी गण्डकीमा आएको बाढीपछि 4 जना सम्पर्कविहीन भएका छन्. उग्लिङ खोला किनारका 4 गोठ, त्यहाँ बाँधिएका 15 याक र नाक बगेका छन् भने पशुको हेरचाहमा बसेका 4 सम्पर्कविहीन भएको जनाइएको छ. सहायक प्रमुख जिल्लाधिकारी नेत्र प्रसाद शर्माका अनुसार बाढीले धार्सी गाउँपालिका जोड्ने माछी खोला पुल बगाएको छ. माछी खोला बजारमा पनि क्षति भएको छ. आरूघाटको सोती र मानबु जोड्ने पुल पनि बगेको छ. गृहमन्त्री सुदन गुरुङले बुढी गण्डकी नदी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन र उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ. सामाजिक सञ्जाल मार्फत उहाँले यस्तो आग्रह गर्नुभएको हो. विशेष गरी बुढी गण्डकी नदी किनारका तटीय क्षेत्रमा रहेका सिद्धिवास, जगत, सल्लेरी, खोलबेसी, माछा खोला, सोती, आर्खेत र आरूघाट क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन र उच्च सतर्कता अपनाउन उहाँले अनुरोध गर्नुभएको हो. बुढी गण्डकी बाढीका कारण मनास्लु सर्किटमा पुगेका पर्यटक पनि अलपत्र परेका छन्। बाढीले पुलहरू बगाएपछि उनीहरू अलपत्र परेका हुन्. बिहान आएको बाढीले गोर्खा र धादिङको नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ. आज बिहानको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनासहित सुरक्षा टोलीले 6 सकुशल उद्धार गरेका छन्। विपद प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले प्रभावित क्षेत्रमा सेनाको हेलिकप्टर मार्फत हवाई निरीक्षण भइरहेको र उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको जानकारी दिनुभएको छ. मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशभरको मौसममा सुधार आउने जनाएको छ. आज हिमाली र पहाड़ी क्षेत्रमा भने आंशिक बादल लाग्ने तथा तराईमा मौसम सफा रहने अनुमान छ. गएको हप्ता धेरैजसो ठाउँमा हल्कादेखि मध्यम तथा थोरै ठाउँमा ठूलो पानी परेको थियो. पछिल्लो 12 घण्टामा 1-2 ठाउँमा हल्का वर्षा बाहेक पानी परेको छैन. कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली र पहाड़ी केही ठाउँमा तथा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा मात्रै मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।

0: बेगनास तालको पहिचानलाई स्थानीय माछा र मौलिक संस्कृतिसँग जोड्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागिएको हो। आउँदो कार्तिक 13 देखि 23 गतेसम्म हुने महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, सांस्कृतिक संरक्षण र आर्थिक गतिविधि विस्तारमा जोड दिने आयोजक होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले जनाएको छ। महोत्सवमा स्थानीय माछाका परिकारको बिक्री, मोती खेती सम्बन्धी जानकारीमूलक प्रदर्शनी, व्यापारिक मेला, सांगीतिक प्रस्तुति, पप कन्सर्ट, देउसी भैलो प्रतियोगिता तथा विभिन्न कम्पनीका उत्पादनको प्रदर्शनी गरिने महोत्सव संयोजक सुरेश लामिछानेले जानकारी दिनुभएको छ। बेगनासताल माछाको विविधताका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। यहाँ स्वदेशी प्रजातिका साथै व्यावसायिक उत्पादनका लागि भित्राइएका बाह्य प्रजातिका माछा समेत पाइन्छ। यसअघिको एक अध्ययनमा बेगनासतालमा 17 प्रजातिका माछा पाइने अभिलेख गरिएको थियो। तीमध्ये 11 स्वदेशी र 6 बाह्य प्रजातिका थिए। सहर, कत्ले, फगेटा, पोथी लगायत अन्य साना प्रजातिका स्वदेशी माछा पाइने अध्ययनले देखाएको छ। व्यावसायिक रूपमा पालिने बाह्य प्रजातिमा तिलापिया, सिल्भर कार्प, बिगहेड कार्प, कमन कार्प जस्ता माछा पर्छन्।
1: गोर्खाको चुम्नु ब्रिज 6 बुढी गण्डकी नदी थुनिएर बिहान अकस्मात आएको भीषण बाढीले करिब 4-5 वटा बस्तीहरू बगाएका छन्। बाढीले पुर्याएको भौतिक क्षतिको अवस्था र बाढी प्रभावित क्षेत्रका नागरिकको वर्तमान अवस्थाबारे चुम्नु ब्रिज गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङ।
2: अहिले चाहिँ माथि खोला थुनिया छैन, होइन, बगिरहेछ खोला। माथि जुन पहिरो गएको ठाउँमा चाहिँ 5 जना गोठालोहरू चाहिँ सम्पर्कमा छैन। त्यहाँ फेरि हेलिकप्टर गएर त्यहाँ हेर्ने, रेस्क्यु गर्न सक्ने अवस्था पनि छैन।
3: त्यहाँनिर मौसमको अवरोध के अथवा अरू कुनै कारण?
2: मौसम हामी चाहिँ पुगेको छैन। त्यो सुने अनुसार चाहिँ त्यहाँ धुलो धुवाहरू छ, त्यसले गर्दा त्यहाँ गएर चाहिँ उद्धार गर्न सक्ने अवस्था छैन भन्ने कुरा चाहिँ आएको छ। अरू तल्लो भेगतिर चाहिँ 4-5 वटा गाउँहरू चाहिँ सबै बगाएको छ, मानवीय क्षति चाहिँ छैन। सन्तानको अहिले एसी छैन, होइन, धेरै घरहरू बगाएको छ, थुप्रै संरचनाहरू, फुलहरू, घरहरू बगाएको छ। बाढी चाहिँ ठ्याक्कै 3:30 बजेतिर चाहिँ हो। अहिले हामीले त्यो पीडित परिवारहरूलाई चाहिँ अलिकति सुरक्षित ठाउँमाथि डाँडातिर अनि भिकुनातिर लगेर राखेका छौँ। हामी चाहिँ यतैसम्म घटनास्थलतिरैसम्म हामी स्थानीय सरकारले चाहिँ गर्नुपर्ने समन्वय गरिरहेछ। माथिबाट चाहिँ हामीसँग समन्वय चाहिँ छैन है।
1: चाडपर्वलाई लक्षित गरी तेह्रथुमको सदरमुकाम म्याङलुङमा बजार अनुगमन गरिएको छ। अनुगमनका क्रममा 4 पसलबाट 6,394 रुपियाँ बराबरका म्याद नाघेका किराना तथा औषधिजन्य सामग्री बरामद गरी नष्ट गरिएको छ। नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गतको निर्वाचनको मतगणना जारी छ। काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा गएको साँझदेखि उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ। महामन्त्रीतर्फ मतगणना अनुसार महामन्त्री पदमा प्रदीप पौडेल अरूभन्दा झण्डै दोब्बर मतले अघि हुनुहुन्छ। प्रदीप पौडेलले अहिलेसम्म 1,370 मत पाउनु भएको छ। उहाँपछि उदय शमशेर राणा हुनुहुन्छ। उहाँले अहिलेसम्म 783 मत पाउनु भएको छ। राणापछि अमर पुनले 687 र सुनिल शर्माले 539 मत ल्याउनु भएको छ। महामन्त्रीमा 2 खुला र 1 महिला गरी 3 जना निर्वाचित हुनेछन्। महामन्त्री महिलातर्फ डाक्टर डिला संग्रौला पन्त, महालक्ष्मी उपाध्याय डिना र रीता खनाल प्रतिस्पर्धामा हुनुहुन्छ। बिहानसम्मको अपडेटमा डिला संग्रौला अगाडि देखिनु भएको छ। दशैं शुरू भएसँगै रोजगारीका लागि भारत गएका नेपालीहरू घर फर्किन थालेपछि कञ्चनपुरको गड्डाचौकी नाकामा चहल पहल बढेको छ।
0: भारतका विभिन्न ठाउँमा रोजगारी गर्दै आएका नेपालीहरू चाडपर्व परिवारसँग मनाउन स्वदेश फर्किन थालेका हुन्। भारतका उत्तराखण्ड, दिल्ली, पंजाब लगायत क्षेत्रमा काम गर्न गएका नेपालीहरू दशैं मनाउन घर फर्कन थालेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले जानकारी दिनुभएको छ। रावतले चाडपर्वका बेला यात्रुको सुरक्षाका लागि नाकामा निगरानी बढाइएको जानकारी दिनुभएको छ। यात्रुको चाप बढेपछि जिल्लाका विभिन्न ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ। भारतबाट आउनेहरूमा विभिन्न रोग संक्रमणको जोखिम रहेकाले नाकामै स्वास्थ्य जाँचको समेत व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। नाकामा भारतबाट फर्किनेहरूको डेंगी, मलेरिया, एचआईभी लगायत 6 प्रकारका रोगको जाँच भइरहेको कार्यालयको भनाई छ।
1: र मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशभरको मौसममा सुधार आउने जनाएको छ।
4: यो PFBS गोर्खा रेडियो हो।

0: नयाँ समुदायमा
1: लाइनभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बुढी गण्डकी नदीमा आएको बाढीले गोर्खामा ठूलो क्षति पुर्याएको छ। बाढी प्रभावित क्षेत्रको वर्तमान अवस्था र क्षतिबारे प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र।
4: चारवटा पुल क्षति भएको छ, दुईटा बस्तीमा क्षति भएको छ। बस्ती भनेको चन्देरी बजार सानो र अर्को चाहिँ जगतमा भएको छ। अहिले रेस्क्यूको काम भइरहेको छ। अब हामीले रेस्क्यू पछिको तिनीहरूलाई रिलिफको लागि सुन्दनपुर त्यो चाहिँ दुईटा चन्देरी प्लस जगतको चाहिँ बस्ती सानो बस्ती छ नि त्यो बस्ती बजारको लागि टोटल्ली चाहिँ फुड नन फुड आइटम व्यवस्था गर्नुपर्ने छ। संघीय सरकार सबै सरकार लागेको छ। संघीय सरकारले रेस्क्यू गरिरहेको छ अहिले, संघीय सरकारले चाहिँ हेली उडाइरहेको छ, रेस्क्यू गरिरहेको छ। अहिले भर्खर मैले त्यहाँनिर एक ट्रक नन फुड आइटम आउँदैछ, दुई ट्रक फुड आइटम आउँदैछ, यही छ। सरकारले नगरेकोले गर्नु
3: मानवीय क्षतिको बारेमा त केही अपडेट आएको
4: छैन? छैन छैन, मानवीय क्षति अहिलेसम्म छैन। अब त झनै सजिलो भयो, बिहान 3 बजेदेखिको घटना अहिलेसम्म नभएको चाहिँ नहोला।
3: गोर्खाको बुढी गण्डकी नदीको माथिल्लो क्षेत्रमा सुक्खा पहिरोका कारण बहाव थुनिएको र पछि खुलेपछि लेदोसहितको आकस्मिक बाढी आएको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका अधिकारीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई दिएको जानकारी अनुसार आज बिहान गोर्खाको चुम्नुब्री 3 को बुढी गण्डकी नदी पहिरोका कारण थुनिएको र थुनिएको भाग खुलेपछि लेदोसहितको बाढी आएको हो। श्री नम्बर 3 बाहिनी अड्डालाई आज बिहान बुढी गण्डकी नदी थुनिएको प्रारम्भिक जानकारी आएको र त्यसपछि गोर्खामा तैनात रुद्रध्वजगढ सुरक्षा पोस्ट बाङसिङबाट 6:15 रेकी टोली खटिएको थियो। सोही टोलीले चुम्नुब्री 3 फिलिम भन्ने स्थानमा सुक्खा पहिरो गएको यकिन गरेको थियो। नेपाली सेनाको यही रिपोर्टिङको आधारमा हालसम्म सुक्खा पहिरोका कारण बाह बन्द भएको र पछि खुलेर बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ। गोर्खाको चुम्नुब्री 6 बुढी गण्डकी नदी थुनिएर आज बिहान आकाशमा आएको भीषण बाढीले करिब 4-5 बस्तीहरू बगाएका छन्। बाढीले पुर्याएको भौतिक क्षतिको अवस्था र बाढी प्रभावित क्षेत्रमा नागरिकको वर्तमान अवस्थाबारे चुम्नुब्री गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङ।
5: अहिले चाहिँ माथि खोला थुनिया छैन, होइन, बगिरहेको छ खोला। माथि जुन पहिरो गएको ठाउँमा चाहिँ 5 गोर्खालोहरू चाहिँ सम्पर्कमा छैन। त्यहाँ फेरि हेलिकप्टर गएर त्यहाँ हेर्ने रेस्क्यू गर्न सक्ने अवस्था पनि छैन।
3: त्यहाँनिर मौसमको अवरोध के अथवा अरू कुनै कारण?
5: मौसम हामी चाहिँ पुगेको छैन, त्यो सुने अनुसार चाहिँ त्यहाँ धुलो धुवाहरू छ, त्यसले गर्दा त्यहाँ गएर चाहिँ उद्धार गर्न सक्ने अवस्था छैन भन्ने कुरा चाहिँ आएको छ। अरू तल्लो भेगतिर चाहिँ 4-5 गाउँहरू चाहिँ सबै बगाएको छ, मानवीय क्षति चाहिँ छैन। सन्तानको अहिले एकी छैन, होइन, धेरै घरहरू बगाएको छ, थुप्रै संरचनाहरू फुलहरू घरहरू बगाएको छ। बाढी चाहिँ ठ्याक्कै 3:30 चाहिँ हो। अहिले हामीले त्यो पीडित परिवारहरूलाई चाहिँ अलिकति सुरक्षित ठाउँमाथि डाँडातिर अनि भिकुनातिर लगेर राखेका छौँ। हामी चाहिँ यतैसम्म घटनास्थलतिरैसम्म हामी स्थानीय सरकारले चाहिँ गर्नुपर्ने समन्वय गरिरहेको छ, माथिबाट चाहिँ हामीसँग समन्वय चाहिँ छैन है।
3: नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गतको निर्वाचनको मतगणना जारी छ। काङ्ग्रेसको केन्द्रीय कार्यालय सानेपामा गएको साँझदेखि उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ। महामन्त्रीतर्फ मतगणना अनुसार महामन्त्री पदमा प्रदीप पौडेल अरूभन्दा झण्डै दोब्बर मतले अगाडि हुनुहुन्छ। प्रदीप पौडेलले अहिलेसम्म 1,370 मत पाउनु भएको छ। उहाँ पछि उदय शमशेर राणा हुनुहुन्छ, उहाँले अहिलेसम्म 783 मत पाउनु भएको छ। राणापछि अमर फुले 687 र सुनिल शर्माले 540 मत ल्याउनु भएको छ। महामन्त्रीमा 2 खुला र 1 महिला गरी 3 निर्वाचित हुनेछन्। महामन्त्री महिलातर्फ डाक्टर डिङ्गा सङ्ग्रौला पन्त, मालक्ष्मी उपाध्याय डिना र रिता खनाल प्रतिस्पर्धामा हुनुहुन्छ। बिहानसम्मको अपडेटमा डिङ्गा सङ्ग्रौला अगाडि देख्नु भएको छ। कास्की पोखराको बेगनास ताल किनारमा बेगनास फिस फेस्टिभल तथा देउसी भैलो प्रतियोगिता आयोजना हुने भएको छ।
6: बेगनास तालको पहिचानलाई स्थानीय माछा र मौलिक संस्कृतिसँग जोड्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागिएको हो। आउँदो कार्तिक 13-23 गतेसम्म हुने महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, सांस्कृतिक संरक्षण र आर्थिक गतिविधि विस्तारमा जोड दिने आयोजक होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले जनाएको छ। महोत्सवमा स्थानीय माछाका परिकारको बिक्री, मोती खेती सम्बन्धी जानकारी मूलक प्रदर्शनी, व्यापारिक मेला, साङ्गीतिक प्रस्तुति, पप कन्सर्ट, देउसी भैलो प्रतियोगिता तथा विभिन्न कम्पनीका उत्पादनको प्रदर्शनी गरिने महोत्सव संयोजक सुरेश लामिछानेले जानकारी दिनुभएको छ। बेगनासताल माछाको विविधताका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। यहाँ स्वदेशी प्रजातिका साथै व्यावसायिक उत्पादनका लागि भित्राइएका बाह्य प्रजातिका माछा समेत पाइन्छ। यसअघिको एक अध्ययनमा बेगनासतालमा 17
3: प्रजातिका
1: यो BFBS कुलकर्म रेडियो हो।

0: सन्य समुदायमा
1: लाइभ भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: गोर्खाको बुढी गण्डकीमा आज बिहान आएको आकस्मिक बाढ़ीका कारण प्रभावित क्षेत्रबाट अहिलेसम्म 36 जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार जगत गाउँबाट 6, न्याम्फेदीबाट 9 तथा यारूबाट 1 शिशु तथा 1 विदेशी नागरिक सहित 9 र पायुबाट 12 जनाको उद्धार गरिएको हो। बाढ़ीमा परि 10 जना सम्पर्क विहीन रहेको प्रारम्भिक विवरण छ। बाढ़ी पूर्वानुमान महाशाखाले पहिरोले नदी थुनिएर फुट्दा बुढ़ी गण्डकीमा बाढ़ी आएको प्रारम्भिक अनुमान गरेको छ। महाशाखाले बाढ़ीको उद्गम स्थल तथा आसपासका क्षेत्रमा ठूलो बाढ़ी आउने गरी वर्षा नभएको जनाएको छ। उद्धारमा सेनाका 4 हेलिकप्टर परिचालन गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय र सम्बन्धित सरकारवालासँग समन्वय गरी थप खोज तथा उद्धार भइरहेको सेनाले जनाएको छ। आज बिहान बुढ़ी गण्डकीमा आएको बाढ़ीले 4 जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। बाढ़ीका कारण नदी तटीय क्षेत्रमा निर्माणाधीन तथा सञ्चालनका क्रममा रहेका 4 जलविद्युत आयोजनाका भौतिक पूर्वाधार पहुँच मार्ग पुल तथा निर्माण उपकरणहरू बगाएको हो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका अनुसार 341 मेगावाट क्षमताको बुढ़ी गण्डकी जलविद्युत आयोजनामा बाढ़ीले ठूलो क्षति पुर्याएको छ। आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणहरू बगाएको छ। आयोजनामा काम गर्ने 12 कर्मचारीलाई सुरक्षित ठाउँमा सारिएको छ। बाढ़ीले 24.5 मेगावाट क्षमताको दोभान खोला जलविद्युत आयोजना पनि क्षति गरेको छ। बाढ़ीका कारण आयोजनाको क्याम्प क्षेत्रमा रहेका केही घरहरूमा क्षति पुग्नुका साथै जोड्ने बेली ब्रिज समेत बगाएको छ। बाढ़ीले 30.59 मेगावाट क्षमताको यारू खोला जलविद्युत आयोजनामा पनि असर पुर्याएको छ। आयोजनाको बेली ब्रिजमा क्षति भएको छ भने निर्माण सामग्री तथा उपकरणहरू बगाएको छ। त्यस्तै 16 मेगावाट क्षमताको माछा खोला जलविद्युत आयोजनामा पनि बाढ़ीले क्षति पुर्याएको छ। बाढ़ीका कारण आयोजनाको पहुँच सड़क र आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुगेको छ। नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीको फला खुखोलामा बेली ब्रिज चढ़ान गरिएको छ। गएको भदौ 10 आएको भटेकोसीको बाढ़ीले बगाएको बेत्रावती पुलको विकल्पमा बेली ब्रिज चढ़ान गरिएको हो। पुल निर्माणसँगै आजदेखि औपचारिक रूपमा गाड़ी वारपार हुन थालेको नेपाली सेनाले जनाएको छ। भोटेकोसी बाढ़ीले बेत्रावतीको पुल बगाएपछि नुवाकोट र रसुवाबीचको सड़क सम्पर्क टुटेको थियो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्रीहरूको मतगणना जारी छ। अहिलेसम्म उपसभापति खुल्लामा 1057 मतका साथ चन्द्र भण्डारी अगाडि रहनु भएको छ। खुल्ला 2 पदका लागि भएको प्रतिस्पर्धामा 712 मतका साथ मधु आचार्य दोस्रोमा रहनु भएको छ। निर्वाचन समितिका अनुसार गोविन्द भट्टराईको 609, चन्द्रमोहन यादवको 193, दीपक गिरीको 301, धनराज गुरूङको 406 र सुरेन्द्र राज पाण्डेको 680 मत रहेको छ। उपसभापति समावेशी पदका लागि भएको निर्वाचनमा जीवन परियारको 578, फर्मुल्लाह मनसुरको 285, विनोद कुमार चौधरीको 615, रंजित कर्णको 183 र सीता गुरूङको 334 मत रहेको छ। महामन्त्री खुल्ला 2 पदका लागि भएको निर्वाचनमा 1381 मतका साथ प्रदीप पौडेल अगाडि रहनु भएको छ। अमरसिंह पुनको 695, उदय शमशेर राणाको 786, गुरूराज घिमिरेको 328, नैनसिंह महरको 270, डाक्टर सन्तोष उपाध्यायको 28 र डाक्टर सुनिल कुमार शर्माको 526 मत रहेको छ। महामन्त्री महिला 1 पदका लागि भएको निर्वाचनमा डाक्टर डिला संग्रौला पन्त 965 मतसहित अगाडि रहनु भएको छ। महालक्ष्मी उपाध्याय डिनाको 952 र रीता खनालको 251 मत रहेको छ। कास्की पोखराको विघ्नासताल किनारमा विघ्नास फिस फेस्टिभल तथा देउसी भैलो प्रतियोगिता आयोजना हुने भएको छ।
4: विघ्नासतालको पहिचानलाई स्थानीय माछा र मौलिक संस्कृतिसँग जोड्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागिएको हो। आउँदो कार्तिक 13-23 गतेसम्म हुने महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, सांस्कृतिक संरक्षण र आर्थिक गतिविधि विस्तारमा जोड दिने आयोजक होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले जनाएको छ। महोत्सवमा स्थानीय माछाका परिकारको बिक्री, मोती खेती सम्बन्धी जानकारीमूलक प्रदर्शनी, व्यापारिक मेला, सांगीतिक प्रस्तुति, पप कन्सर्ट, देउसी भैलो प्रतियोगिता तथा विभिन्न कम्पनीका उत्पादनको प्रदर्शनी गरिने महोत्सव संयोजक सुरेश लामिछानेले जानकारी दिनुभएको छ। बेगनासताल माछाको विविधताका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ।
3: BFBS, Gorkha Radio Home.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बुढी गण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रबाट हालसम्म 47 जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका 4 हेलिकप्टर सहित 387 जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभएको छ।
4: हालसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त भएको, यद्यपि भौतिक क्षति चाहिँ धेरै भएको छ। जब यो घटना हाम्रो नोटिसमा आयो त्यति बेला नै इलाका प्रहरी कार्यालय आरुघाटबाट 25 जनाको प्रहरी टोली खटी नदी तटीय क्षेत्रका मानिसहरूलाई सुसूचित गराई सुरक्षित स्थानमा सारिएको र सल्लेरी स्थित टाइम्स ऊर्जा जलविद्युत आयोजनाका 12 कर्मचारीहरूलाई पनि सुरक्षित स्थानमा सारिएको, टाइम्स जलविद्युत आयोजनाको भौतिक संरचना क्षति भएको छ। बाढीको सूचना प्राप्त हुनसाथ गोर्खा धादिङ चितवनको बेनीघाटसम्मका सर्वसाधारणलाई एसएमएस मार्फत पूर्व सूचना दिएको र हामीले प्रहरी सशस्त्र प्रहरी र नेपाली सेना 3 सुरक्षा निकायलाई परिचालन भएको, नेपाली सेनाको 4 हेलिकप्टर प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि परिचालन भएको र प्रभावित क्षेत्रबाट हालसम्म 47 जनाको सकुशल उद्धार गरिएको र सुरक्षित स्थानमा राखिएको अवस्था छ। आरुघाटको पुल बगाएको अवस्था छ। गोर्खामा धादिङमा तनहुँ मुङलिङ चितवनसम्मै चाहिँ पर्ने चाहिँ देखिएको छ र आरुघाटमा चाहिँ अब हामीले 18 यो हाइड्रो पावरमा भएका कर्मचारीहरू हुनुहुन्थ्यो, उहाँहरूलाई चाहिँ सुरक्षित ठाउँमा माथि आफै जानु भएको, सुरक्षित हुनुहुन्छ सबैजना। अहिलेसम्म मानवीय क्षति चाहिँ ठ्याक्कै आइसकेको अवस्था छैन, तर भौतिक क्षति चाहिँ भएको खबर चाहिँ आएको छ। उम्लिङ हिमालबाट चाहिँ हिउँ पहिरो आएर यो हिउँ पहिरो नै क्यास्केटिङ भएर चाहिँ तल आएको भन्ने चाहिँ अहिलेसम्म हामीलाई बाढी माथिबाट सुरुमा सानो स्केलको थियो र सानो स्केल हुँदै हुँदै चाहिँ पछि बिचबिचमा नदी थुनिँदै फेरि ठुलो हुँदै आउँदाखेरि चाहिँ आरुघाट भन्ने ठाउँमा खतरा त भन्दा निकै माथि यसको अवस्था गएको, यसले अहिले आरुघाटमा भएको धादिङ जोड्ने पुल पनि बगाएको अवस्था छ। यसले ठाउँ ठाउँमा घरहरू पनि बगाएको छ। गोर्खाको यो धर्चे गाउँपालिका माछी खोलाको करेजिया जोड्ने पुल पनि झोलुङ्गी पुल पनि बगाएको अवस्था छ। माछी खोलाको स्थित तल्लो बस्तीमा पनि बाढी पसेको र यसले 20-22 घरहरू जोखिममा रहेको भन्ने पनि हामीलाई प्रारम्भिक जानकारी आएको छ। र यो हाइड्रो पावर साहस ऊर्जा भन्ने जुन हाइड्रो पावर छ त्यहाँ त्यसको संरचना पनि यसले बगाएको खबर आएको छ। यो बाढीले चाहिँ अहिले आरुघाटभन्दा तल अब प्रभाव पार्न थालेको हुनाले चाहिँ यो बेनीघाट मलेखुभन्दा तलको क्षेत्रमा चाहिँ सतर्कता अप्नाउनको लागि पनि हामीले यो बिहानैसँग एसएमएस अलर्ट पनि जारी गरिसकेको अवस्था छ। भनेपछि प्रहरी नेपाली सेना र सशस्त्र प्रहरीलाई चाहिँ परिचालन गरिएको अवस्था छ, बस्ती खाली गरिएको अवस्था छ र सबैलाई चाहिँ सुरक्षित ठाउँमा जानको लागि चाहिँ बिहानदेखि नै हामीले यो बाढीको सूचना आउने बित्तिकै चाहिँ जानकारी गराएको हुनाले चाहिँ क्याजुअलिटी अहिलेसम्म नभएको भन्ने हामीलाई प्रारम्भिक जानकारी आएको छ। यद्यपि चाहिँ धनजनको ठुलो क्षति भए पनि मानवीय क्षति हुनबाट चाहिँ अहिलेसम्म जोगिएको अवस्था छ र यसलाई चाहिँ थप तलैसम्म चाहिँ हामी जोगाउनमा प्रयत्नरत छौँ।
3: यातायात व्यवस्था विभागले आज घटस्थापनादेखि कार्तिक 10 लामो दूरीका गाडीलाई रुट पर्मिट खुला गरेको छ। यसअनुसार लामो तथा मध्यम दूरीका गाडीले जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान सक्नेछन्। दशैका लागि अस्तिदेखि अग्रिम टिकट बुकिङ खुलिसकेको छ। काठमाडौँ उपत्यकाका विभिन्न 15 यात्रु सहायता कक्ष सञ्चालन भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। नयाँ बस पार्क, बल्कुचोक, फर्पिङ, कलङ्की, नागढुङ्गा, हलचोक, चावहेल, कोटेश्वर, भीमढुङ्गा चेकपोस्ट, तीन पिप्ले, टोखा, साखु, नाङ्ले भारे चेकपोस्ट, जगाती चोक र चापागाउँ चेकपोस्टमा यात्रु सहायता कक्ष खोलिएको छ। नवयात्रा सुरु भएसँगै ताप्लेजुङको पाथिभरा मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। नवरात्रको पहिलो दिन आज बिहानैदेखि देवीको पूजाआजा र दर्शन गर्न आउने तीर्थयात्रीको संख्या बढेको हो। भक्तजनको चहल पहल बढेसँगै पाथिभरा क्षेत्र र फेदीमा होटल समेत भरिन थालेका छन्। नवरात्रमा तीर्थयात्रीको आवागमनलाई सुरक्षित र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालयले आवश्यक प्रबन्ध मिलाएको जनाएको छ। आज बिहान बुढी गण्डकीमा आएको नदीमा आएको बाढीले चारवटा जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। बाढीका कारण नदी तटीय क्षेत्रमा निर्माणाधीन तथा सञ्चालनका क्रममा रहेका चारवटा जलविद्युत आयोजनाका भौतिक पूर्वाधार, पहुँच मार्ग, पुल तथा निर्माण उपकरणहरू बगाएको हो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाका अनुसार 341 मेगावाट क्षमताको बुढी गण्डकी जलविद्युत आयोजनामा बाढीले ठूलो क्षति पुर्याएको छ। आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माणाधीन उपकरणहरू बगाएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। मनिषा,
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: बुढी गण्डकीमा आएको बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 47 जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका 4 हेलिकप्टर सहित 386 जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभएको छ.
4: हालसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त भएको, यद्यपि भौतिक क्षति चाहिँ धेरै भएको छ. जब यो घटना हाम्रो नोटिसमा आयो त्यति बेला नै इलाका प्रहरी कार्यालय आरुघाटबाट 25 जनाको प्रहरी टोली खटी नदी तटीय क्षेत्रका मानिसहरूलाई सुसूचित गराई सुरक्षित स्थानमा सारिएको र सल्लेरी स्थित टाइम्स ऊर्जा जलविद्युत आयोजनाका 12 कर्मचारीहरूलाई पनि सुरक्षित स्थानमा सारिएको, टाइम्स जलविद्युत आयोजनाको भौतिक संरचना क्षति भएको छ. बाढीको सूचना प्राप्त हुनसाथ गोर्खा धादिङ चितवनको बेनीघाटसम्मका सर्वसाधारणलाई एसएमएस मार्फत पूर्व सूचना दिएको र हामीले प्रहरी शस्त्र प्रहरी र नेपाली सेना 3 सुरक्षा निकायलाई परिचालन भएको, नेपाली सेनाको 4 हेलिकप्टर प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि परिचालन भएको र प्रभावित क्षेत्रबाट हालसम्म 47 जनाको सकुशल उद्धार गरिएको र सुरक्षित स्थानमा राखिएको अवस्था छ. आरुघाटको पुल बगाएको अवस्था छ. गोर्खामा धादिङमा तनहु मुङलिङ चितवनसम्मै चाहिँ पर्ने चाहिँ देखिएको छ र आरुघाटमा चाहिँ अब हामीले 18 यो हाइड्रो पावरमा भएका कर्मचारीहरू हुनुहुन्थ्यो, उहाँहरूलाई चाहिँ सुरक्षित ठाउँमा माथि आफै जानु भएको, सुरक्षित हुनुहुन्छ सबैजना. अहिलेसम्म मानवीय क्षति चाहिँ ठ्याक्कै आइसकेको अवस्था छैन, तर भौतिक क्षति चाहिँ भएको खबर चाहिँ आएको छ. उम्लिङ हिमालबाट चाहिँ हिउँ पहिरो आएर यो हिउँ पहिरो नै क्यास्केटिङ भएर चाहिँ तल आएको भन्ने चाहिँ अहिलेसम्म हामीलाई बाढी माथिबाट सुरुमा सानो स्केलको थियो र सानो स्केल हुँदै हुँदै चाहिँ पछि बिचबिचमा नदी थुनिँदै फेरि ठुलो हुँदै आउँदाखेरि चाहिँ आरुघाट भन्ने ठाउँमा खतरा त भन्दा निकै माथि यसको अवस्था गएको. यसले अहिले आरुघाटमा भएको धादिङ जोड्ने पुल पनि बगाएको अवस्था छ. यसले ठाउँ ठाउँमा घरहरू पनि बगाएको छ. गोर्खाको यो धर्चे गाउँपालिका माछी खोलाको करेजिया जोड्ने पुल पनि झोलुङ्गी पुल पनि बगाएको अवस्था छ. माछी खोलाको स्थित तल्लो बस्तीमा पनि बाढी पसेको र यसले 20-22 घरहरू जोखिममा रहेको भन्ने पनि हामीलाई प्रारम्भिक जानकारी आएको छ. र यो हाइड्रो पावर साहस ऊर्जा भन्ने जुन हाइड्रो पावर छ त्यहाँ त्यसको संरचना पनि यसले बगाएको खबर आएको छ. यो बाढीले चाहिँ अहिले आरुघाटभन्दा तल अब प्रभाव पार्न थालेको हुनाले चाहिँ यो बेनीघाट मलेखुभन्दा तलको क्षेत्रमा चाहिँ सतर्कता अप्नाउनको लागि पनि हामीले यो बिहानैसँग एसएमएस अलर्ट पनि जारी गरिसकेका अवस्था छ. भनेपछि प्रहरी नेपाली सेना र सशस्त्र प्रहरीलाई चाहिँ परिचालन गरिएको अवस्था छ. बस्ती खाली गरिएको अवस्था छ र सबैलाई चाहिँ सुरक्षित ठाउँमा जानको लागि चाहिँ बिहानदेखि नै हामीले यो बाढीको सूचना आउने बित्तिकै चाहिँ जानकारी गराएको हुनाले चाहिँ क्याजुअलिटी अहिलेसम्म नभएको भन्ने हामीलाई प्रारम्भिक जानकारी आएको छ. यद्यपि चाहिँ धनजनको ठुलो क्षति भए पनि मानवीय क्षति हुनबाट चाहिँ अहिलेसम्म जोगिएको अवस्था छ र यसलाई चाहिँ थप तलैसम्म चाहिँ हामी जोगाउनमा प्रयत्नरत छौँ.
3: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत निर्वाचनको मतगणना जारी छ. कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा गएको साँझदेखि उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ. महामन्त्रीतर्फ मतगणना अनुसार महामन्त्री पदमा प्रदीप पौडेलले फराकिलो मत अन्तरसहित अग्रता कायमै राख्नु भएको छ. 3435 मतगणनामा पौडेलले 2055 मत पाउनु भएको छ. उदय शमशेर राणाले 1151 मत प्राप्त गर्दै दोस्रो स्थान कायमै राख्नु भएको छ. दुई पदका लागि भएको निर्वाचनमा डाक्टर सुनिल कुमार शर्मा 934 मतसहित तेस्रो स्थानमा रहनु भएको छ. अमरसिंह पुन मगर 819 मतसहित चौथो, गुरूराज घिमिरे 678 मतसहित पाँचौं, नैनसिंह महर 428 मतसहित छैठौं स्थानमा रहनु भएको छ. शंकर तिवारीले 82 र डाक्टर सन्तोष उपाध्यायले 49 मत पाउनु भएको छ. युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले निजी क्षेत्रसँगको सहकार्यमा सरकारले सिपयुक्त जनशक्ति उत्पादन गर्ने बताउनु भएको छ. आज भक्तपुरमा आयोजित एक कार्यक्रममा उहाँले बजारको माग अनुसार सिपयुक्त जनशक्ति उत्पादन गरी रोजगारीसँग जोड्नुपर्ने बताउनु भएको हो.
5: नेपालको प्रमुख चुनौती बेरोजगारी मात्र होइन, बजारले खोजेको सिप र हामीले उत्पादन गरिरहेको जनशक्ति बीचको अन्तर पनि हो. एकातिर युवाहरू रोजगारी खोजिरहेका छन् भने अर्कातिर उद्योग निर्माण पर्यटन कृषि सूचना प्रविधि तथा सेवा क्षेत्र में दक्ष जनशक्ति को आवश्यकता पनि छ। त्यसैले हाम्रो प्राथमिकता बजार को माग अनुसार सीप र सीप अनुसार को रोजगारी र रोजगारी बाट आत्मनिर्भरता हुनुपर्छ। युवाले प्रमाणपत्र मात्र होइन।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: बुढी गण्डकी नदीमा आज बिहान आएको बाढ़ीमा परी पाँचजना बेपत्ता भएका छन्। बाढ़ीमा परी चुम नुब्री छ चुम्तेत उल्लिङ्गुका दुई महिला र तीन पुरूष बेपत्ता भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। चुम नुब्री छ चुम्तेतका 65 वर्षीय सोनाम लामा, उनकी श्रीमती 59 वर्षीय मोम्बो अजी लामा, 66 वर्षीय सोमभुटी लामा, 73 वर्षीय कर्मा लामा, 41 वर्षका पेमा दोर्जे लामा सम्पर्कविहीन हुनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज सुप्रेती,
4: हालसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त भएको, यद्यपि भौतिक क्षति चाहिँ धेरै भएको छ। जब यो घटना हाम्रो नोटिसमा आयो त्यति बेला नै इलाका प्रहरी कार्यालय आरूघाटबाट 25 जनाको प्रहरी टोली खटी नदी तटीय क्षेत्रका मानिसहरूलाई सुसूचित गराई सुरक्षित स्थानमा सारिएको र सल्लेरी स्थित टाइम्स ऊर्जा जलविद्युत आयोजनाका 12 कर्मचारीहरूलाई पनि सुरक्षित स्थानमा सारिएको, टाइम्स जलविद्युत आयोजनाको भौतिक संरचना क्षति भएको छ। बाढीको सूचना प्राप्त हुनसाथ गोर्खा धादिङ चितवनको बेनीघाटसम्मका सर्वसाधारणलाई एसएमएस मार्फत पूर्व सूचना दिएको र हामीले प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीनटै सुरक्षा निकायलाई परिचालन भएको, नेपाली सेनाको 4 हेलिकप्टर प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि परिचालन भएको र प्रभावित क्षेत्रबाट हालसम्म 47 जनाको सकुशल उद्धार गरिएको र सुरक्षित स्थानमा राखिएको अवस्था छ। आरूघाटको पुल बगाएको अवस्था छ। गोर्खामा धादिङमा तनहुँ मुङलिङ चितवनसम्मै चाहिँ पर्ने चाहिँ देखिएको छ र आरूघाटमा चाहिँ अब हामीले 18 यो हाइड्रो पावरमा भएका कर्मचारीहरू हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ सुरक्षित ठाउँमा माथि आफै जानु भएको, सुरक्षित हुनुहुन्छ सबैजना। अहिलेसम्म मानवीय क्षति चाहिँ ठ्याक्कै आइसकेको अवस्था छैन तर भौतिक क्षति चाहिँ भएको खबर चाहिँ आएको छ। उम्लिङ हिमालबाट चाहिँ हिउँ पहिरो आएर यो हिउँ पहिरो नै क्यास्केटिङ भएर चाहिँ तल आएको भन्ने चाहिँ अहिलेसम्म हामीलाई बाढी माथिबाट सुरुमा सानो स्केलको थियो र सानो स्केल हुँदै हुँदै चाहिँ पछि बिचबिचमा नदी थुनिँदै फेरि ठुलो हुँदै आउँदाखेरि चाहिँ आरूघाट भन्ने ठाउँमा खतरा त भन्दा निकै माथि यसको अवस्था गएको, यसले अहिले आरूघाटमा भएको धादिङ जोड्ने पुल पनि बगाएको अवस्था छ, यसले ठाउँ ठाउँमा घरहरू पनि बगाएको छ। गोर्खाको यो धर्चे गाउँपालिका माछी खोलाको करेजिया जोड्ने पुल पनि, झोलुङ्गी पुल पनि बगाएको अवस्था छ। माछी खोलाको स्थित तल्लो बस्तीमा पनि बाढी पसेको र यसले 20-22 घरहरू जोखिममा रहेको भन्ने पनि हामीलाई प्रारम्भिक जानकारी आएको छ। र यो हाइड्रो पावर साहस ऊर्जा भन्ने जुन हाइड्रो पावर छ त्यहाँ त्यसको संरचना पनि यसले बगाएको खबर आएको छ। यो बाढीले चाहिँ अहिले आरूघाटभन्दा तल अब प्रभाव पार्न थालेको हुनाले चाहिँ यो बेनीघाट मलेखुभन्दा तलको क्षेत्रमा चाहिँ सतर्कता अपनाउनको लागि पनि हामीले यो बिहानैसँग यसमा
3: नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले फराकिलो अग्रता लिनु भएको छ। हालसम्म खुल्ला उपसभापतिमा भण्डारीले 1686 मत पाउनु भएको छ। दुई सीटका लागि भएको खुल्ला उपसभापतिमा अर्का उम्मेद्वार मधु आचार्यले 1090 मत पाउनु भएको छ। 955 मतसहित सुरेन्द्र राज पाण्डे, 941 मतसहित गोविन्द भट्टराई, 719 धनराज गुरूङले पक्षाइरहनु भएको छ। यस्तै दीपक गिरीले 497 मत र डाक्टर चन्द्रमोहन यादव 299 मत पाउनु भएको छ। यस्तै समावेशी उपसभापतिमा 896 मतसहित विनोद चौधरीले अग्रता लिँदा 829 मतसहित जीवन परियारले पछ्याइरहनु भएको छ। अन्य उम्मेद्वारमा फर्मुल्लाह मनसुरले 469 मत पाउनु भएको छ। रंजित कर्णले 270 मत र सीता गुरूङले 251 मत पाउनु भएको छ। दुई सीटका लागि भएको खुल्ला महामन्त्री पदको मतगणनामा 2055 मतसहित प्रदीप पौडेलले फराकिलो अग्रता कायम गर्नुभएको छ। दोस्रो स्थानमा 1159 मतसहित उदय शमशेर राणा पछ्याइरहँदा डाक्टर सुनिल कुमार शर्माले 934 मत, अमरसिंह पुन मगरले 819 मत, गुरूराज घिमिरेले 678 मत, नैन सिंह महरले 428 मत, शंकर तिवारीले 82 मत र डाक्टर सन्तोष उपाध्यायले 49 मत पाउनु भएको छ। महिला महामन्त्रीमा डाक्टर जिला संग्रौला पन्तले 1517 मतसहित अग्रता लिँदा महालक्ष्मी उपाध्याय डिनाले 1398 मतसहित पछ्याइरहनु भएको छ। रीता खनाल ले 365 मत पाउनु भएको छ। यातायात व्यवस्था विभागले आज घटस्थापनादेखि कार्तिक 10 गतेसम्म लामो दूरीका गाडीलाई रूट परमिट खुला गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुलका रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: गोर्खाको बुढी गण्डकीमा आज बिहान आएको आकस्मिक बाढ़ीले घर पुल तथा जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ. अहिलेसम्म 47 जनाको सकुशल उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ. बाढ़ीमा 5 जना सम्पर्कविहीन रहेका भए पनि अहिलेसम्म मानवीय क्षतिको पुष्टि नभएको प्राधिकरणले जनाएको छ. बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार गोर्खाको चुमनुब्री गाउँपालिका 6 लोकपा र चुमलिङ बीच पहिरो खसेर नदी थुनिएपछि 81 दुरोगे ग्राम सहितको बाढ़ी आएको प्रारम्भिक अनुमान छ. बाढ़ीले 341 मेगावाटको बुढ़ी गण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण बगाएको छ भने 2 वटा टेलिफोन टावर र 50 वटा बिजुलीका पोलमा क्षति पुगेको छ. बाढ़ीले गोर्खा र धादिङ जोड्ने पक्की पुलको गोर्खातर्फको एक भाग बगाएको छ. आरूघाट गाउँपालिका 2 र 3 जोड्ने सोतीमा रहेको फलामे पुल पनि बगेको छ. न्याकचेतदेखि सिर्दीबास जोड्ने झुलुङ्गे पुल तथा धार्चेको माछी खोलाबाट केरौजा जोड्ने पुलमा क्षति पुगेको छ. बाढ़ीले सल्लेरीमा निर्माणाधीन सहज ऊर्जा आयोजनाको विद्युत गृह र आसपासका घरमा क्षति पुगेको छ. धार्चेको माछी खोलाको तल्लो बस्तीमा बाढ़ी बसेको छ भने सल्लेरीका केही घर जोखिममा रहेका छन्. सरकारले खोज तथा उद्धारलाई तीव्रता दिएको छ. सेनाका 4 वटा हेलिकप्टर परिचालन गरी जोखिममा परेका नागरिकको हवाई उद्धारको काम भइरहेको छ. उद्धार कार्यमा 437 सुरक्षाकर्मी परिचालन भएका छन्. नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले फराकिलो अग्रता लिनुभएको छ. हालसम्म खुल्ला उपसभापतिमा भण्डारीले 1686 मत पाउनु भएको छ. 2 सीटका लागि भएको खुल्ला उपसभापतिमा अर्का उम्मेद्वार मधु आचार्यले 1090 मत पाउनु भएको छ. 955 मतसहित सुरेन्द्र राज पाण्डे, 941 मतसहित गोविन्द भट्टराई, 719 मतसहित धनराज गुरूङले पछ्याइरहनु भएको छ. यस्तै दीपक गिरीले 497 मत र डाक्टर चन्द्रमोहन यादव 299 मत पाउनु भएको छ. यस्तै समावेशी उपसभापतिमा 896 मतसहित विनोद चौधरीले अग्रता लिँदा 829 मतसहित जीवन परियार पछ्याइरहनु भएको छ. अन्य उम्मेद्वारमा फर्मुल्लाह मन्सुरले 469 मत, रंजित कर्णले 270 मत र सीता गुरूङले 251 मत पाउनु भएको छ. 2 सीटका लागि भएको खुल्ला महामन्त्रीमा 2055 मतसहित प्रदीप पौडेलको फराकिलो अग्रता रहेको छ. दोस्रो स्थानमा 1160 मतसहित उदय शमशेर राणाले पछ्याइरहँदा डाक्टर सुनिल कुमार शर्माले 934 मत, अमर सिंह पुन मगरले 819 मत र गुरूराज घिमिरेले 678 मत, नयन सिंह महरले 428 मत, शंकर तिवारीले 82 मत र डाक्टर सन्तोष उपाध्यायले 49 मत पाउनु भएको छ. महिला महामन्त्रीमा डाक्टर डीला संग्रौलाले 1517 मतसहित अग्रता लिँदा महालक्ष्मी उपाध्याय डिनाले 1398 मतसहित पछ्याइरहनु भएको छ. रीता खनालले 365 मत पाउनु भएको छ. एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी तथा राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण क्रमशः विधि प्रक्रिया अनुसार हुँदै जाने बताउनु भएको छ. पार्टीको मिशन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओली,
4: नेपाली जनतालाई अनेक ढंगले विभाजित गर्न खोजिएको छ. कहिले जातका नाउँमा गर्न खोजियो, कहिले धर्मका नाउँमा गर्न खोजियो, कहिले भूगोलका नाउँमा मधेस र पहाड भनेर गर्न खोजियो, कहिले के का नाउँमा, कहिले बाउ छोरा हजुरबा नातिको मारामार लगाएर हेरिरहन्छ. छोराले बाउलाई भन्न थाल्यो, क्याम्पसमा के पढाउँछौ बुढा छोडा तिमी, हस्तान्तरण गर्नुपर्ने, म जान्छु पढाउन. ए बाबा, पहिले पढि त सक क्याम्पस. यी बुढाहरूले कति प्रोफेसर थानिराख्या धानिराख्या सधैँ हामीलाई दिँदै दिँदैन प्रोफेसर भन्ने, कसरी हुन्छ यो हस्तान्तरण? पुष्टान्तरण भनेको एउटा स्वाभाविक प्रक्रिया हो, त्यो नचाहेर पनि हुन्छ. एकैचोटि प्रोफेसर भइँदैन, त्यसको प्रक्रिया हुन्छ, त्यसको सिलसिला हुन्छ. हाम्रो नयाँ पिँढीलाई हामीले योग्य दक्ष बनाउनुपर्छ, कामको जिम्मा दिनुपर्छ, जिम्मेवारी दिँदै ट्रेन बनाएर योग्य बनाएर सक्षम बनाएर जिम्मेवारी दिँदै जानुपर्छ. अलिकति टाइम लाग्छ.
3: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मौसम पूर्वानुमान सँगै नदीको जलस्तर निगरानी प्रणालीलाई थप प्रभावकारी र दिगो बनाउने काम अघि बढ़ाइएको बताउनु भएको छ। उहाँले प्रणालीको विकाससँगै जनचेतना अभिवृद्धि तथा विपद पूर्व अभ्यासलाई पनि प्राथमिकता दिनुपर्ने बताउनु भएको हो।
2: हाम्रो मन्त्रालयमा जब जल तथा मौसम पूर्वानुमान थियो त्यतिखेर हामीले सुरुमा नै हामीलाई के थाहा थियो भन्दा हाम्रो पूर्वानुमानको प्रविधि चाहिँ 3 दिन अगाडिको थियो। सो यो पालि चाहिँ हामीले 7 दिन अगाडिको पूर्वानुमान गर्न सक्ने र हामीले जिम्मेवारी पाउँदा साथै अहिले सुपर एलनिनो भन्ने अर्को एउटा प्रकोप चाहिँ प्रशान्त महासागरमा बिल्ड भइरहेछ त्यसको बारेमा हामीले जिम्मेवारी सम्हालेको 15 दिनमा नै त्यसका प्रभावहरू के हुन्छन् भनेर चाहिँ व्यक्तपट गरेका छौँ।
3: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: गोर्खाको बुढी गण्डकी नदीमा आज बिहान आएको आकस्मिक बाढ़ीले घर पुल तथा जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ। अहिलेसम्म 47 जनाको सकुशल उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढ़ीमा 5 जना सम्पर्कविहीन रहेका छन्। अहिलेसम्म मानवीय क्षतिको पुष्टि नभएको प्राधिकरणले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती
4: कुनै विवरण प्राप्त भएको यद्यपि भौतिक क्षति चाहिँ धेरै भएको छ। जब यो घटना हाम्रो नोटिसमा आयो त्यति बेला नै इलाका प्रहरी कार्यालय आरूघाटबाट 25 जनाको प्रहरी टोली खटी नदी तटीय क्षेत्रका मानिसहरूलाई सुसूचित गराई सुरक्षित स्थानमा सारिएको र सल्लेरी स्थित टाइम्स ऊर्जा जलविद्युत आयोजनाका 12 कर्मचारीहरूलाई पनि सुरक्षित स्थानमा सारिएको टाइम्स जलविद्युत आयोजनाको भौतिक संरचना क्षति भएको छ। बाढीको सूचना प्राप्त हुनसाथ गोर्खा धादिङ चितवनको बेनीघाटसम्मका सर्वसाधारण एसएमएस मार्फत पूर्व सूचना दिएको र हामीले प्रहरी सशस्त्र प्रहरी र नेपाली सेना तीनटै सुरक्षा निकायलाई परिचालन भएको नेपाली सेनाको 4 हेलिकप्टर प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि परिचालन भएको र प्रभावित क्षेत्रबाट हालसम्म 47 जनाको सकुशल उद्धार गरिएको र सुरक्षित स्थानमा राखिएको अवस्था छ। आरूघाटको पुल बगाएको अवस्था छ। गोर्खामा धादिङमा तनहुँ मुङलिङ चितवनसम्मै चाहिँ पर्ने चाहिँ देखिएको छ र आरूघाटमा चाहिँ अब हामीले 18 यो हाइड्रो पावरमा भएका कर्मचारीहरू हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ सुरक्षित ठाउँमा माथि आफै जानु भएको सुरक्षित हुनुहुन्छ सबैजना। अहिलेसम्म मानवीय क्षति चाहिँ ठ्याक्कै आइसकेको अवस्था छैन तर भौतिक क्षति चाहिँ भएको खबर चाहिँ आएको छ। उम्लिङ हिमालबाट चाहिँ हिउँ पहिरो आएर यो हिउँ पहिरो नै क्यास्केटिङ भएर चाहिँ तल आएको भन्ने चाहिँ अहिलेसम्म हामीलाई बाढी माथिबाट सुरुमा सानो स्केलको थियो र सानो स्केल हुँदै हुँदै चाहिँ पछि बिचबिचमा नदी थुनिँदै फेरि ठुलो हुँदै आउँदाखेरि चाहिँ आरूघाट भन्ने ठाउँमा खतरा त भन्दा निकै माथि यसको अवस्था गएको यसले अहिले आरूघाटमा भएको धादिङ जोड्ने पुल पनि बगाएको अवस्था छ। यसले ठाउँ ठाउँमा घरहरू पनि बगाएको छ। गोर्खाको यो धर्चे गाउँपालिका माछी खोलाको करिजिया जोड्ने पुल पनि झोलुङ्गी पुल पनि बगाएको अवस्था छ। माछी खोलाको स्थित तल्लो बस्तीमा पनि बाढी पसेको र यसले 20-22 घरहरू जोखिममा रहेको भन्ने पनि हामीलाई प्रारम्भिक जानकारी आएको छ। र यो हाइड्रो पावर साहस ऊर्जा भन्ने जुन हाइड्रो पावर छ त्यहाँ त्यसको संरचना पनि यसले बगाएको खबर आएको छ। यो बाढीले चाहिँ अहिले आरूघाटभन्दा तल अब प्रभाव पार्न थालेको हुनाले चाहिँ यो बेनीघाट मलेखुभन्दा तलको क्षेत्रमा चाहिँ सतर्कता अप्नाउनको लागि पनि हामीले यो बिहानैसँग एसएमएस अलर्ट पनि जारी गरिसकेको अवस्था छ। भनेपछि प्रहरी नेपाली सेना र सशस्त्र प्रहरीलाई चाहिँ परिचालन गरिएको अवस्था छ। बस्ती खाली गरिएको अवस्था छ र सबैलाई चाहिँ सुरक्षित ठाउँमा जानको लागि चाहिँ बिहानदेखि नै हामीले यो बाढीको सूचना आउने बित्तिकै चाहिँ जानकारी गराएको हुनाले चाहिँ क्याजुअलिटी अहिलेसम्म नभएको भन्ने हामीलाई प्रारम्भिक जानकारी आएको छ। यद्यपि चाहिँ धनजनको ठुलो क्षति भए पनि मानवीय क्षति हुनबाट चाहिँ अहिलेसम्म जोगिएको अवस्था छ र यसलाई चाहिँ थप तलैसम्म चाहिँ हामी जोगाउनमा प्रयत्नरत छौँ।
3: नेपाली काँग्रेसको उपसभापति पदका लागि चन्द्र भण्डारीले 2300 मत कटाउनु भएको छ। काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार मधु आचार्य 1441 मतका साथ दोस्रोमा रहनु भएको छ। गोविन्द भट्टराईले 1219, सुरेन्द्र राज पाण्डेले 1150, दीपक गिरीले 638, धनराज गुरूङले 1053 मत र चन्द्रमोहन यादवले 387 मत कटाउनु भएको छ। उपसभापति समावेशीतर्फ विनोद चौधरीको 1145 मत पुगेको छ। जीवन परियारको 1107, फर्मुल्लाह मनसुरको 637, सीता गुरूङको 749 र रंजित कर्णको 352 मत पुगेको छ। महामन्त्री खुल्लातर्फ प्रदीप पौडेलले 2600 मत कटाउनु भएको छ। निर्वाचन समितिका अनुसार अमरसिंह पुन मगरको 929, उदय शमशे राणाको 1491, डाक्टर सुनिल कुमार शर्माको 1387, गुरूराज घिमिरेको 920, नैन सिंह महरको 668, डाक्टर सन्तोष उपाध्यायको 72 मत र शंकर तिवारीको 88 मत रहेको छ। महामन्त्री महिला एक पदका लागि डीला संग्रौलाले 2037 मत कटाउनु भएको छ। महामन्त्री महिलामा महालक्ष्मी उपाध्याय अध्याय डिनाको 1838 मत र रीता खनालको 466 मत रहेको छ। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरू र महिला केन्द्रीय सदस्य खुल्लाको मतगणना पनि शुरू गरिएको छ। सहमहामन्त्री खुल्लामा 2 जनाको लागि 9 जना चुनावी मैदानमा छन्। उम्मेद्वारहरूमा अजय बाबु शिवाकोटी, अमृत कुमार अरियाल, देवेन्द्र राज कणेल, डेलीराम सुवेदी, विकास कोइराला, विमल राज छेत्री, रमेश प्रसाद धमला, रामहरि खतिवडा र राजीव ढुङ्गाना रहनु भएको छ। एक महिला सहमहामन्त्रीका लागि मैया बास्तोला र प्रतिमा गौतम प्रतिस्पर्धामा हुनुहुन्छ। केन्द्रीय सदस्य महिला खुल्लामा 15 जनाका लागि 36 जना प्रतिस्पर्धामा छन्। आजबाट बडा दशैं शुरू भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत शुरू हुने बडा दशैं आश्विन शुक्ल पूर्णिमासम्म 15 दिन मनाउने गरिन्छ। बडा दशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिएको छ। बडा दशैंलाई उमङ्ग र खुशी साथ मनाउने बागलुङका माझी समुदायमा दशैंमा जमरा भने अन्त्यमा बाट मागेर लगाउने चलन रहेको छ। बागलुङबाट संगम घरतीमा गरेको रिपोर्ट।
2: बागलुङ नगरपालिका वडा नम्बर 1 खनियाबासका कृष्ण माझी 40 वर्षको हुनुभयो। उहाँले अहिलेसम्म पनि घरमा जमरा राखेको देख्नु भएको छैन। माझीको घरमा दशैं नमनाउने भएर जमरा नराखिएको भने होइन। कृष्ण जान्ने भएदेखि नै घरपुराहरूले अन्त्यबाट जमरा लिएर दशैंमा टिका जमरा लगाउने गरेको उहाँको अनुभव छ।
5: म अब 7-8 वर्षको हुँदाखेरि हामी अलिकति सबै कुरा थाहा पाइन्थ्यो। त्यतिखेर चाहिँ अब मन्दिरले चाहिँ उसबाट गणेश मन्दिरबाट चाहिँ अब जमराहरू ल्याएर अनि त्यसपछि दसैँमा चाहिँ टिको टालोहरू लगाउनुहुन्थ्यो। अनि त्यसपछि यो जमरा किन ल्याएको भनेर हामीले सोध्नु पनि सोधेनौँ होइन। अनि त्यसपछि यो झन् अर्को वर्ष फेरि त्यसै गर्नुहुन्थ्यो। अब त उहाँ गठनमा चराएको जमरा अनि चोखो हुन्छ, अब हामीले राख्न मिल्दैन मात्र भन्नुहुन्थ्यो। त्यसपछि किन राखिन्छ राखिन्न भन्ने कुरा ठ्याक्कै थाहा नै भयो।
2: आइतबार घटस्थापना हिन्दू धर्ममा आस्था राख्ने र दशैं मनाउनेहरूले घर घरमा जमरा राखेका छन्। तर यो पटक पनि बागलुङ नगरपालिका वडा नम्बर 1 खनियाबास र मालढुङ्गाका माझी समुदायले घरमा जमरा राखेनन्। खनियाबास र मालढुङ्गाका माझीले जमरा नराख्ने गरेको स्थानीय उमा माझी बताउनुहुन्छ।
6: अन्त अन्त त राख्नुहुन्छ, फलेवासतिर बलेवातिर राख्नुहुन्छ। यो मालढुङ्गा धेरै असल राख्नुहुन्न, अनि हामीले राख्नु।
2: घरमा जमरा नराखे पनि माझीहरूले दशैं भने आफ्नो क्षमता र गक्ष अनुसार धुमधामसँगै मनाउँछन्। अर्काकै घरबाट जमरा लिएर भए पनि जमरा टिका लगाउने, मिठो खाने र नयाँ लुगा लगाउने अन्य समुदायकै जस्तै परम्परा रहेको छ। जेजु बाजेको पालादेखि नै घरमा दशैंका लागि जमरा राख्न छाडिएको 70 वर्षीय सोमबहादुर माझी बताउनुहुन्छ। जमरा राख्दा लगातार घर परिवारमा मानवीय क्षति हुन थालेपछि जमरा राख्न छाडिएको र दशैंको टिका मागेको जमराबाट काम चलाउने गरेको उहाँको भनाइ छ।
7: यो पहिला पुर्खाउले बाजेको पालाको जमरा त राख्थ्यो, तर जमरा राख्दाखेरि कन्या केटी जतिसुकै सालमा राखे नि त्यतिखेरै मृत्यु हुनुभयो कन्या केटी। त्यो हुनाले अब नराखौँ भनेर बाबाजीहरू छोड्नु हो।
2: दसैँ चाहिँ मनाउनुहुन्छ?
7: दसैँ मान्नु मनाइन्छ, जमरा अर्कैबाट ल्याएर मान्न मानिन्छ दसैँ।
3: एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी तथा राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण क्रमशः विधि प्रक्रिया अनुसार हुँदै जाने बताउनु भएको छ। पार्टीको मिशन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओले
8: नेपाली जनतालाई अनेक ढंगले विभाजित गर्न खोजिएको छ। कहिले जातका नाउँमा गर्न खोजियो, कहिले धर्मका नाउँमा गर्न खोजियो, कहिले भूगोलका नाउँमा मधेस र पहाड भनेर गर्न खोजियो, कहिले केका नाउँमा, कहिले बाउ छोरा हजुरबा नातिको मारामार लगाएर हेरिरहन्छ। छोराले बाउलाई भन्न थाल्यो, क्याम्पसमा के पढाउँछौ बुढा छोड तिमी, हस्तान्तरण गर्नुपर्ने, म जान्छु पढाउन। ए बाबा पहिले पढि त सक क्याम्पस। यी बुढाहरूले कति प्रोफेसर थानिराख्या धानिराख्या सधैँ हामीलाई दिँदै दिँदैन प्रोफेसर भन्ने, कसरी हुन्छ यो हस्तान्तरण? पुष्टान्तरण भनेको एउटा स्वाभाविक प्रक्रिया हो, त्यो नचाहेर पनि हुन्छ।
3: अब खबर फटाफट।
9: केही दिन अघि वर्षासँगै आएको हावाहुरीका कारण काटेको धान बाली खेतमा भिजेपछि कैलालीका किसानलाई बाली स्याहार्ने समस्या, वर्षभरि जोहो गरेर खाने अन्न बिग्रिएपछि किसानहरू मर्खामा। नवरात्र सुरु भएसँगै ताप्लेजुङको पाथिभरा मन्दिरमा भक्तजनको लर्को, पाथिभरा क्षेत्र र फेदीका होटल भरिभराउ। मिथिला क्षेत्रमा आजदेखि 10 हराको चलपल सुरु, धमाधम लिङ्गे पिङ्गार्दै देवी दुर्गाका महिमा गानका भजन टोल टोलमा गुन्जन थाले।
3: बेलायतका रक्षा मन्त्री वेस स्ट्रिङले साउदी अरेबियाको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा इरान समर्थित हुथी विद्रोहीले गरेको आक्रमणलाई खतरनाक उत्तेजना भन्नुभएको छ। रियादमा भएको आक्रमणमा परि 12 जनाको ज्यान गएको छ भने 300 भन्दा बढी घाइते भएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: SBS Gorkha Radio
1: Sainya Samudai Ma
2: Rely Buddy
1: On Air
2: App Ma
1: Ani Smart Speaker Ma Bhanhos
3: Play BFBS
2: You BFBS Gorkha Radio Ho
1: Gorkha Radio Ho
4: बुढी गण्डकी बाढीका कारण 45 घरमा पूर्ण क्षति पुगेको छ। आज बिहान लेदोसहित आएको बाढीले 45 घर पूर्ण क्षति हुँदा 27 घर आंशिक क्षति भएका छन्। बाढीले 34 गोठमा क्षति पुर्याएको छ। 3 सवारी साधनमा क्षति पुगेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढीले 2 पक्की पुल, 3 झोलुङ्गी पुल, 3 जलविद्युत र 4 हवन कुण्डमा क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा 50 टेन्ट, 50 त्रिपाल, 200 म्याट्रेस पुर्याइएको छ। यस्तै 200 ब्ल्याङ्केट, 200 स्लिपिङ ब्याग सरकारले पठाएको छ। प्रभावित क्षेत्रमा 100 सोलर लाइट, 10 जेनेरेटर र 1320 थान ज्याकेट र 20 थान हाइजिन किट पुर्याइएको प्राधिकरणले जनाएको छ। यस्तै 90 थान फूड बास्केट, 10 थान बेबी बास्केट र 20 थान रोयल ब्याग पुर्याइएको प्राधिकरणको भनाइ छ। कांग्रेसको उपसभापति पदका लागि चन्द्र भण्डारीले 2300 मत कटाउनु भएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार मधु आचार्य 1441 मतका साथ दोस्रोमा रहनु भएको छ। गोविन्द भट्टराईले 1219, सुरेन्द्र राज पाण्डेले 1150, दीपक गिरीले 638, धनराज गुरूङले 1053 मत र चन्द्रमोहन यादवले 387 मत पाउनु भएको छ। उपसभापति समावेशीतर्फ विनोद चौधरीको 1145 मत पुगेको छ। जीवन परियारको 1107, फर्मुल्लाह मन्सुरको 637, सीता गुरूङको 749 र रञ्जित कर्णको 352 मत पुगेको छ। महामन्त्री खुल्लातर्फ प्रदीप पौडेलले 2600 मत कटाउनु भएको छ। निर्वाचन समितिका अनुसार अमरसिंह पुन मगरको 929, उदयशमशेर राणाको 1491, डाक्टर सुनिल कुमार शर्माको 1387, गुरूराज किमिरेको 920, नैनसिंह महरको 668, डाक्टर सन्तोष उपाध्यायको 72 मत र शंकर तिवारीको 88 मत रहेको छ। महामन्त्री महिला एक पदका लागि डीला संग्रौलाको 2037 मत पुगेको छ। महामन्त्री महिलामा महालक्ष्मी उपाध्याय डिनाको 1838 मत र रीता खनालको 466 मत रहेको छ। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरू र महिला केन्द्रीय सदस्य खुल्लाको मतगणना शुरू गरिएको छ। सहमहामन्त्री खुल्लामा 2 लागि 9 चुनावी मैदानमा छन्। उम्मेद्वारहरूमा अजय बाबु शिवाकोटी, अमृत कुमार अर्याल, देवेन्द्र राज कणेल, डिलीराम सुवेदी, विकास कोइराला, विमल राज छेत्री, रमेश प्रसाद धमला, रामहरि खतिवडा र राजीव ढुङ्गाना रहनु भएको छ। एक महिला सहमहामन्त्रीका लागि नानुमैया बास्तोला र प्रतिमा गौतम प्रतिस्पर्धी रहनु भएको छ। केन्द्रीय सदस्य महिला खुल्लामा 15 लागि 36 प्रतिस्पर्धामा छन्। 2082 सालको मदन पुरस्कार नेवार समुदायका परम्परागत मुकुण्ड नाच पुस्तकी लेखिका वीणा जोशी राज भण्डारीलाई प्रदान गरिएको छ। जगदम्बा श्री पुरस्कार गीतकार किरण खरेललाई प्रदान गरिएको छ। जोशीको पुस्तकमा काठमाडौँ उपत्यकाभित्र लोपोन्मुख तान्त्रिक तथा परम्परागत देवी देवताका मुकुण्ड नाच र तिनका गुरूहरूको इतिहास समावेश छ। खरेल 6 दशकभन्दा धेरै समयदेखि नेपाली गीत लेखनको क्षेत्रमा सक्रिय रहनु भएको छ। त्रिशुली नदीले कटान गरेर भासिँदा अवरूद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गुजुरी गाउँपालिका 5 गलौदीमा सड़क मर्मत गरेपछि दिउँसो 3 गाडी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। सड़क भासिएपछि अस्ति बेलुकीदेखि अवरूद्ध बनेको राजमार्ग खुलाउन सड़क विभाग तथा नागढुङ्गा नौबिसे मुगलिन सड़क आयोजनाको टोली खटिएको थियो। राजमार्ग पूर्ण रूपमा अवरूद्ध हुँदा काठमाडौँ उपत्यकाबाट बाहिरिने र काठमाडौँ भित्रिने गाड़ी प्रभावित भएका थिए। विशेष गरी दशैंका लागि घर जाने यात्रुको चाप बढ़िरहेका बेला सड़क अवरूद्ध भएपछि यात्रु तथा यातायात व्यवसायी समस्यामा थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी तथा राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण क्रमशः विधि प्रक्रिया अनुसार हुँदै जाने बताउनु भएको छ।
3: नेपाली जनतालाई अनेक ढङ्गले विभाजित गर्न खोजिएको छ। कहिले जातका नाउँमा गर्न खोजियो, कहिले धर्मका नाउँमा गर्न खोजियो, कहिले भूगोलका नाउँमा मधेस र पहाड भनेर गर्न खोजियो, कहिले के का नाउँमा, कहिले बाउ छोरा हजुरबा नातिको मारामार लगाएर हेरान्छ। छोराले बाउलाई भन्न थाल्यो, क्याम्पसमा के पढाउँछौ बुढा छोडा तिमी, हस्तान्तरण गर्नुपर्न, म जान्छु पढाउन। ए बाबा पहिले पढि त सक क्याम्पस। यी बुढाहरूले कति प्रोफेसर थानिराख्या धानिराख्या सधैँ हामीलाई दिँदै दिँदैन प्रोफेसर भन्ने कसरी हुन्छ? हस्तान्तरण पुस्तान्तरण भनेको एउटा स्वाभाविक प्रक्रिया हो, त्यो नचाहेर पनि हुन्छ एकैचोटि।

0: दशैंलाई लक्षित गर्दै बीपी राजमार्गको क्षतिग्रस्त सड़क मर्मत तथा पुननिर्माणको काम तीव्र पारिएको छ।
1: अहिले काभ्रेतर्फको अधिकांश सड़क पुननिर्माण गरेर गाडी सञ्चालन भइरहेको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। कार्यालयका अनुसार चौकीडाँडा र पन्थलीमा सड़क मर्मत भइरहेको छ भने डाला बेसीदेखि पिप्लेसम्मको करिब 200 मिटर क्षेत्रमा डाइभर्सनबाट गाडी चलाइएको छ। केही स्थानमा सड़क साँगुरो र जोखिमपूर्ण रहे पनि अहिले गाडी आवागमनमा ठूलो समस्या नरहेको कार्यालयले जनाएको छ। क्षतिग्रस्त सड़क पुननिर्माण का लागि सरकारले 8,50,00,000,000 रुपियाँको स्रोत सुनिश्चित गरेको छ। यसमध्ये काभ्रेतर्फका 3 सड़क खण्डका लागि 7.5 अर्ब र सिन्धुलीतर्फको 1 खण्डका लागि 1 अर्ब रुपियाँ छुटाइएको छ। बर्खे खोलादेखि पिप्लेसम्मको 3.2 किलोमिटर सड़क भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोगले पुननिर्माण गरिरहेको छ। पूर्वी तथा मध्य पहाड़ी क्षेत्रलाई काठमाडौँसँग जोड्ने छोटो मार्गका रूपमा रहेको बीपी राजमार्गमा यात्रा गर्दा वर्षायाममा सावधानी अपनाउन पनि आवश्यक देखिएको छ।
0: अब खबर फटाफट।
1: केही दिन अघि वर्षासँगै आएको हावाहुरीका कारण काटेको धान बाली खेतमा भिजेपछि कैलालीका किसानलाई बाली स्याहार्ने समस्या, वर्षभरि जोहो गरेर खाने अन्न बिग्रिएपछि किसानहरू मर्खामा। नवरात्र सुरु भएसँगै ताप्लेजुङको पाथिभरा मन्दिरमा भक्तजनको लर्को, पाथिभरा क्षेत्र र फेदीका होटल भरिभराउ। मिथिला क्षेत्रमा आजदेखि 10 हराको चलपल सुरु, धमाधम लिङ्गे पिङ्गार्दै देवी दुर्गाका महिमा गानका भजन टोल टोलमा गुन्जन थाले। बाढी पहिरोले क्षतिग्रस्त बेनी जोमसोम सडक अस्थायी रूपमा सञ्चालन, साङ्गुरो र हिलाम्मे सडकमा सवारी चाप बढ्यो, घण्टौसम्म सडक जाम हुँदा यात्रु र चालकलाई शास्ति उस्तै। आगजनीको 1 वर्षपछि पनि उच्च अदालतको नेपालगञ्ज इजालासको भवन पुननिर्माण भएन, सेवा प्रभावमा समस्या, जलेका मुद्दाका मिसिल व्यवस्थापन मुख्य चुनौती। बुढी गण्डकी नदीमा आएको बाढीले पदमार्गमा क्षति पुर्याउँदा गोर्खाको मनास्लु संरक्षण क्षेत्र हिँडेका पर्यटक बीचमै रोकिए, सुरक्षित गन्तव्यमा पुर्याउन स्थानीय तह र सुरक्षा निकायसँग समन्वयन भइरहेको तानको दावी। र सिन्धुलीको कमलामाईका 56 जना दुग्ध किसान संरक्षित किसान पाठशाला कार्यक्रम मार्फत दीक्षित, आधुनिक पशुपालन, पशु स्वास्थ्य तथा प्रजनन र उद्यम विकास सम्बन्धी व्यावहारिक तालिमहरू लिए।
0: आजबाट बडा दशैं शुरू भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत शुरू हुने बडा दशैं आश्विन शुक्ल पूर्णिमासम्म 15 दिन मनाउने गरिन्छ। बडा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिएको छ। बडा दशैंलाई उमङ्ग र खुशी साथ मनाउने बागलुङका माझी समुदायमा दशैंमा जमरा भने अन्तैबाट मागेर लगाउने चलन रहेको छ। बागलुङबाट संगम घरधी मगरको रिपोर्ट।
2: बागलुङ नगरपालिका वडा नम्बर 1 खनियावासका कृष्ण माझी 40 वर्षको हुनुभयो। उहाँले अहिलेसम्म पनि घरमा जमरा राखेको देख्नु भएको छैन। माझीको घरमा दशैं नमनाउने भएर जमरा नराखिएको भने होइन, कृष्ण जान्ने भएदेखि नै घर परिवारले अन्तैबाट जमरा लिएर दशैंमा टिका जमरा लगाउने गरेको उहाँको अनुभव छ।
3: म अब 7-8 वर्षको हुँदाखेरि हामी अलिकति सबै कुरा थाहा पाइन्थ्यो। त्यतिखेर चाहिँ अब मन्दिरले चाहिँ उसबाट गणेश मन्दिरबाट चाहिँ अब जमराहरू ल्याएर अनि त्यसपछि दसैँमा चाहिँ टिको टालो गरेर लगाउनुहुन्थ्यो। अनि त्यसपछि यो जमरा किन ल्याएको भनेर हामीले सोध्न पनि सोधेनौँ होइन। अनि त्यसपछि यो झन् अर्को वर्ष फेरि त्यसै गर्नुहुन्थ्यो। अब त उहाँ गणेशमा चराएको जमरा अनि चोखो हुन्छ, अब हामीले राख्न मिल्दैन मात्र भन्नुहुन्थ्यो। त्यसपछि किन राखिन्छ राखिन्न भन्ने कुरा ठ्याक्कै थाहा नै भयो।
2: आइतबार घटस्थापना हिन्दू धर्ममा आस्था राख्ने र दशैं मनाउनेहरूले घर घरमा जमरा राखेका छन्। तर यो पटक पनि बागलुङ नगरपालिका वडा नम्बर 1 खनियावास र मालढुङ्गाका माझी समुदायले घरमा जमरा राखेनन्। खनियावास र मालढुङ्गाका माझीले जमरा नराख्ने गरेको स्थानीय उमा माझी बताउनुहुन्छ।
4: अन्त अन्त त राख्नुहुन्छ, फलेवासतिर बलेवातिर राख्नुहुन्छ, यो मालढुङ्गा धेरै असल राख्नुहुन्न, अनि हामीले राख्नु।
2: घरमा जमरा नराखे पनि माझीहरूले दशैं भने आफ्नो क्षमता र गक्ष अनुसार धुमधामसँगै मनाउँछन्। अर्काकै घरबाट जमरा लिएर भए पनि जमरा टिका लगाउने, मिठो खाने र नयाँ लुगा लगाउने अन्य समुदायकै जस्तै परम्परा रहेको छ। जेजु बाजेको पालादेखि नै घरमा दशैंका लागि जमरा राख्न छाडिएको 70 वर्षीय सोमबहादुर माझी बताउनुहुन्छ। जमरा राख्दा लगातार घर परिवारमा मानवीय क्षति हुन थालेपछि जमरा राख्न छाडिएको र दशैंको टिका मागेको जमराबाट काम चलाउने गरेको उहाँको भनाइ छ।
5: यो पहिला पुर्खौल बाजेको पालाको जमरा त राख्थ्यो, तर जमरा राख्दाखेरि कन्या केटी जतिसुकै सालमा राखे नि त्यतिखेरै मृत्यु हुनुभयो कन्या केटी। त्यो हुनाले अब नराखौँ भनेर बाबाजीहरू छोड्नु हो।
2: दसैँ चाहिँ मनाउनुहुन्छ?
5: दसैँ मनाउनु मनाइन्छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बुढी गण्डकी बाढीका कारण 45 घरमा पूर्ण क्षति भएको छ। आज बिहान लेदोसहित आएको बाढीले 27 घरमा आंशिक क्षति भएको छ। बाढीले 34 गोठमा क्षति पुर्याएको छ। 3 सवारी साधनमा क्षति भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढीले 2 पक्की पुल, 3 झुलुङ्गी पुल, 3 जलविद्युत र 4 हवन कुण्डमा क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा 50 टेन्ट, 50 त्रिपाल, 200 म्याट्रेस पुर्याइएको छ। यसैगरी 200 ब्लाङ्केट, 200 स्लिपिङ ब्याग सरकारले पठाएको छ। प्रभावित क्षेत्रमा 100 सोलर लाइट, 10 जेनेरेटर, 1320 ज्याकेट र 20 हाइजिन किट पुर्याइएको प्राधिकरणले जनाएको छ। यसैगरी 90 फूड बास्केट, 10 बेबी बास्केट र 20 रोयल ब्याग पनि पुर्याइएको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ। प्रधानमन्त्री कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौजदात रकम 17,54,42,89,000 पुगेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य ब्याङ्कमा मौजदात 12,95,61,31,201 र हिमालयन ब्याङ्क तथा लक्ष्मी सनराइज ब्याङ्कमा रहेका डलर खातामा 2,97,29,972 अमेरिकी डलर पुगेको छ। त्रिशुली नदीले कटान गरेर भासिँदा अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका 5 कलौदीमा सड़क खण्ड मर्मत गरेपछि आज दिउँसो 3 बजेदेखि गाड़ी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। सड़क भासिएपछि अस्ति बेलुकीदेखि अवरुद्ध भएको राजमार्ग खुलाउन सड़क विभाग तथा नागढुङ्गा नौबिसे मुगलिन सड़क आयोजनाको टोली खटिएको थियो। राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा काठमाडौँ उपत्यकाबाट बाहिरिने र काठमाडौँ भित्रने गाड़ी प्रभावित भएका थिए। विशेष गरी दशैंका लागि घर जाने यात्रुको चाप बढ़िरहेका बेला सड़क अवरूद्ध भएपछि यात्रु तथा यातायात व्यवसायी मर्कामा परेका थिए। आज बिहान बुढी गण्डकीमा आएको बाढीले 4 जलविद्युत आयोजनामा क्षति पुर्याएको छ।
4: बाढीका कारण नदी तटीय क्षेत्रमा निर्माणाधीन तथा सञ्चालनका क्रममा रहेका 4 जलविद्युत आयोजनाका भौतिक पूर्वाधार, पहुँच मार्ग, पुल तथा निर्माण उपकरणहरू बगाएको हो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका अनुसार 341 मेगावाट क्षमताको बुढी गण्डकी जलविद्युत आयोजनामा बाढीले ठूलो क्षति पुर्याएको छ। आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणहरू बगाएको छ। आयोजनामा काम गर्ने 12 कर्मचारीलाई सुरक्षित ठाउँमा सारिएको छ। बाढीले 24.5 मेगावाट क्षमताको दोमान खोला जलविद्युत आयोजनामा पनि क्षति गरेको छ। बाढीका कारण आयोजनाको क्याम्प क्षेत्रमा रहेका केही घरहरूमा क्षति पुग्नुका साथै जोड्ने बेलीब्रिज समेत बगाएको छ। बाढीले 30.59 मेगावाट क्षमताको यारू खोला जलविद्युत आयोजनामा पनि असर पुर्याएको छ। आयोजनाको बेलीब्रिजमा क्षति भएको छ भने निर्माण सामग्री तथा उपकरणहरू बगाएको छ। त्यस्तै 16 मेगावाट क्षमताको माछा खोला जलविद्युत आयोजनामा पनि बाढीले क्षति पुर्याएको छ। बाढीका कारण आयोजनाको पहुँच सड़क र आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुगेको छ।
3: अब खबर फटाफट।
5: वर्षासँगै आएको हावाहुरीका कारण काटेको धान बाली खेतमा भिजेपछि कैलालीका किसानलाई बाली स्याहार्ने समस्या। वर्षभरि जोहो गरेर खाने अन्न बिग्रिएपछि किसानहरू मर्खामा। नवरात्र सुरु भएसँगै ताप्लेजुङको पाथिभरा मन्दिरमा भक्तजनको लर्को, पाथिभरा क्षेत्र र फेदीका होटल भरिभराउ। मिथिला क्षेत्रमा आजदेखि 10 चलपल सुरु। धमाधमलिङ्गे पिङ्गार्दै देवी दुर्गाका महिमा गानका भजन टोलटोलमा गुन्जन थाले। बाढी पहिरोले क्षतिग्रस्त बेनीजुमसुम सड़क अस्थायी रूपमा सञ्चालन। साङ्गुरो र हिलाम्मे सड़कमा सवारी चाप बढ्यो। घण्टौसम्म सड़क जाम हुँदा यात्रु र चालकलाई शास्ति उस्तै। आगजनीको 1 वर्षपछि पनि उच्च अदालतको नेपालगंज इजालासको भवन पुनर्निर्माण भएन। सेवा प्रभावमा समस्या, जलेका मुद्दाका मिसिल व्यवस्थापन मुख्य चुनौती। बुढी गण्डकी नदीमा आएको बाढीले पदमार्गमा क्षति पुर्याउँदा गोर्खाको मनास्लु संरक्षण क्षेत्र हिँडेका पर्यटक बीचमै रोकिए। सुरक्षित गन्तव्यमा पुर्याउन स्थानीय तह र सुरक्षा निकायसँग समन्वय भइरहेको तानको दावी। र सिन्धुलीको कमलामाईका 56 जना दुग्ध किसान संरक्षित किसान पाठशाला कार्यक्रम मार्फत दीक्षित। आधुनिक पशुपालन, पशु स्वास्थ्य तथा प्रजनन र उद्यम विकास सम्बन्धी व्यवहारिक तालिमहरू लिए।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: नेपाली काँग्रेसको पन्ध्रौं महाधिवेशनबाट उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद कुमार चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल, उदय शमशेर राणा र डिला संग्रौला निर्वाचित हुनुभएको छ। अन्तिम मतगणना अनुसार खुल्लातर्फ दुई उपसभापति र दुई महामन्त्री तथा समावेशीतर्फ एकजना उपसभापति र महिलातर्फ एकजना महामन्त्री निर्वाचित भएका हुन्। खुल्ला उपसभापतिमा भण्डारी 3,735 मतसहित निर्वाचित हुनुभएको हो। अर्का विजयी मधु आचार्यले 2,342 मत ल्याउनु भएको छ। प्रतिस्पर्धामा रहेका गोविन्द भट्टराईले 1,752, सुरेन्द्र राज पाण्डेले 1,673, धनराज गुरूङले 1,596, त्यस्तै दीपक गिरीले 923 र चन्द्रमोहन यादवले 760 मत ल्याउनु भएको छ। समावेशी उपसभापतिमा विनोद कुमार चौधरी निकटतम प्रतिस्पर्धी जीवन परियारलाई 87 मतले हराउँदै विजयी हुनुभएको हो। चौधरीले 1,745 मत ल्याउँदा परियारले 1,658 मत प्राप्त गर्नुभएको छ। अन्य प्रतिस्पर्धी फर्मुला मन्सुरले 1,144, सीता गुरूङले 1,112 र रञ्जित कर्णले 562 मत ल्याउनु भएको छ। यसअघि काँग्रेसको सभापतिमा गगन थापा निर्वाचित भइसक्नु भएको छ। थापाले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्नुभएको हो। त्यस्तै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भइसक्नु भएको छ। काँग्रेसको महामन्त्री पदमा खुल्लातर्फ प्रदीप पौडेल विजयी हुनुभएको हो। आज अबेर सम्पन्न मतगणनामा पौडेल 4,194 मत ल्याउँदै पहिलो स्थानमा विजयी हुनुभएको छ। खुल्लातर्फका अर्का उम्मेद्वार उदय शमशेर राणा 2,330 मत ल्याउँदै महामन्त्री पदमा विजयी हुनुभएको हो। महामन्त्री पदका उम्मेद्वार डाक्टर सुनिल कुमार शर्मा 2,257, गुरूराज घिमिरे 1,513, नयन सिंह महर 1,134, अमर सिंह पुन मगर 1,125, शंकर तिवारी 123 र डाक्टर सन्तोष उपाध्याय 97 मत ल्याएर पराजित हुनुभएको छ। महिला महामन्त्रीतर्फको एउटा पदमा डाक्टर डिला संग्रौला पन्त 3,118 मत ल्याउँदै निर्वाचित हुनुभएको हो। संग्रौलाकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय डिनाले 2,864 मत ल्याउनु भएको छ। त्यस्तै रीता खनालले 804 मत ल्याउनु भएको निर्वाचन समितिले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बुढी गण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा बस्न आग्रह गर्नुभएको छ। साथै जोखिमयुक्त पुल तथा सड़कबाट आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न पनि उहाँको आग्रह छ। प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल मार्फत गोर्खाको चुम्नुब्री 6 लोकपा र चुम्लिङ बीच बिहान गएको पहिरोका कारण बुढी गण्डकीमा लेदो सहितको बाढी आएको र त्यसबाट तल्लो तटीय क्षेत्रमा ठूलो क्षति भएको जानकारी दिनुभएको छ। बुढी गण्डकी नदीमा आज बिहान आएको आकस्मिक बाढीले घर पुल तथा जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ। अहिलेसम्म 47 जनाको सकुशल उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढीमा 5 जना सम्पर्कविहीन छन्। अहिलेसम्म मानवीय क्षतिको पुष्टि नभएको प्राधिकरणले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती,
1: हालसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त भएको, यद्यपि क्षति चाहिँ धेरै भएको छ। जब यो घटना हाम्रो नोटिसमा आयो त्यति बेला नै इलाका प्रहरी कार्यालय आरूघाटबाट 25 जनाको प्रहरी टोली खटी नदी तटीय क्षेत्रका मानिसहरूलाई सुसूचित गराई सुरक्षित स्थानमा सारिएको र सल्लेरी स्थित टाइम्स ऊर्जा जलविद्युत आयोजनाका 12 कर्मचारीहरूलाई पनि सुरक्षित स्थानमा सारिएको, टाइम्स जलविद्युत आयोजनाको भौतिक संरचना क्षति भएको छ। बाढीको सूचना प्राप्त हुन साथ गोर्खा धादिङ चितवनको बेनीघाटसम्मका सर्वसाधारणलाई एसएमएस मार्फत पूर्व सूचना दिएको र हामीले प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीनटै सुरक्षा निकायलाई परिचालन भएको, नेपाली सेनाको 4 हेलिकप्टर प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि परिचालन भएको र प्रभावित क्षेत्रबाट हालसम्म 47 जनाको सकुशल उद्धार गरिएको र सुरक्षित स्थानमा राखिएको अवस्था छ। आरूघाटको पुल बगाएको अवस्था छ। गोर्खामा धादिङमा तनहुँ मुङलिङ चितवनसम्मै चाहिँ पर्ने चाहिँ देखिएको छ र आरूघाटमा चाहिँ अब हामीले 18 जना यो हाइड्रो पावरमा भएका कर्मचारीहरू हुनुहुन्थ्यो, उहाँहरूलाई चाहिँ सुरक्षित ठाउँमा माथि आफै जानु भएको, सुरक्षित हुनुहुन्छ सबैजना। अहिलेसम्म मानवीय क्षति चाहिँ ठ्याक्कै आइसकेको अवस्था छैन, तर भौतिक क्षति चाहिँ भएको खबर चाहिँ आएको छ। उम्लिङ हिमालबाट चाहिँ हिउँ पहिरो आएर यो हिउँ पहिरो नै क्यास्केटिङ भएर चाहिँ तल आएको भन्ने चाहिँ अहिलेसम्म हामीलाई बाढी माथिबाट सुरुमा
0: सानो।
2: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले मौसम पूर्वानुमानसँगै नदीको जलस्तर निगरानी प्रणालीलाई थप प्रभावकारी र दिगो बनाउने काम अघि बढाइएको बताउनु भएको छ. उहाँले प्रणालीको विकाससँगै जनचेतना अभिवृद्धि तथा विपद पूर्व अभ्यासलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो.
4: हाम्रो मन्त्रालयमा जब जल तथा मौसम पूर्वानुमान थियो त्यतिखेर हामीले सुरुमा नै हामीलाई के थाहा थियो भन्दा हाम्रो पूर्वानुमानको प्रविधि चाहिँ 3 दिन अगाडिको थियो. सो यो पालि चाहिँ हामीले 7 दिन अगाडिको पूर्वानुमान गर्न सक्ने र हामीले जिम्मेवारी पाउँदा साथै अहिले सुपर एलनिनो भन्ने अर्को एउटा प्रकोप चाहिँ प्रशान्त महासागरमा बिल्ड भइरहेछ. त्यसको बारेमा हामीले जिम्मेवारी सम्हालेको 15 दिनमा नै त्यसका प्रभावहरू के हुन्छन् भनेर चाहिँ व्याक्सपट गरेका छौँ. अर्को प्रविधि को कुरा गर्दाखेरि चाहिँ अब हामीलाई मौसम पूर्वानुमान सँगसँगै चाहिँ नदीहरूको सतहलाई मनिटरिङ गर्ने पनि अलिकति दिगो कुन ठाउँहरूमा राख्नुपर्ने कस्तो प्रविधि त्यो चाहिँ अझ दिगो हुने खालको जस्तै तिमुरेको बगायो त्यो सिरिजै छ क्या. तिमुरेको बगायो अर्को बगायो बेत्रावतीको बगायो होइन तैपनि यो हुँदा हुँदै पनि टल्लो तटीयहरूमा चाहिँ अलिकति पूर्व सूचनाले काम पनि गरेको थियो. त्यसमा मजुवा बस्ती भरतपुरमा बाढी पस्न खोजेको थियो सुस्तामा अलिकति हामीलाई दुःख दिएको थियो. त्यसले गर्दाखेरि मलाई चाहिँ प्रणाली सँगसँगै जनचेतना विपदको पूर्व अभ्यासको पनि हामीले विकास गर्नुपर्छ.
3: आज बिहान बुढी गण्डकीमा आएको बाढीले 4 जलविद्युत आयोजनामा क्षति पुगेको छ.
5: बाढीका कारण नदी तटीय क्षेत्रमा निर्माणाधीन तथा सञ्चालनका क्रममा रहेका 4 जलविद्युत आयोजनाका भौतिक पूर्वाधार पहुँच मार्ग पुल तथा निर्माण उपकरणहरू बगाएको हो. स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका अनुसार 341 मेगावाट क्षमताको बुढी गण्डकी जलविद्युत आयोजनामा बाढीले ठूलो क्षति पुर्याएको छ. आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणहरू बगाएको छ. आयोजनामा काम गर्ने 12 कर्मचारीलाई सुरक्षित ठाउँमा सारिएको छ. बाढीले 24.5 मेगावाट क्षमताको दोभान खोला जलविद्युत आयोजनामा पनि क्षति गरेको छ. बाढीका कारण आयोजनाको क्याम्प क्षेत्रमा रहेका केही घरहरूमा क्षति पुग्नुका साथै जोड्ने बेलीब्रिज समेत बगाएको छ. बाढीले 30.59 मेगावाट क्षमताको यारू खोला जलविद्युत आयोजनामा पनि असर पुर्याएको छ. आयोजनाको बेलीब्रिजमा क्षति भएको छ भने निर्माण सामग्री तथा उपकरणहरू बगाएको छ. त्यस्तै 16 मेगावाट क्षमताको माछा खोला जलविद्युत आयोजनामा पनि बाढीले क्षति पुर्याएको छ. बाढीका कारण आयोजनाको पहुँच सड़क र आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुगेको छ.
3: बडा दशैं शुरू भएको छ. प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत शुरू हुने बडा दशैं आश्विन शुक्ल पूर्णिमासम्म 15 दिन मनाउने गरिन्छ. बडा दशैंको पहिलो दिन घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापनासहित घट स्थापना गरिएको छ. बडा दशैंलाई उमङ्ग र खुशी साथ मनाउने बागलुङका माझी समुदायमा दशैंमा जमरा भने अन्तैबाट मागेर लगाउने चलन छ. संगम घरती मगरको रिपोर्ट.
6: बागलुङ नगरपालिका वडा नम्बर 1 खनियावासका कृष्ण माझी 40 वर्षको हुनुभयो. उहाँले अहिलेसम्म पनि घरमा जमरा राखेको देख्नु भएको छैन. माझीको घरमा दशैं नमनाउने भएर जमरा नराखिएको भने होइन. कृष्ण जान्ने भएदेखि नै घर परिवारले अन्तैबाट जमरा लिएर दशैंमा टिका जमरा लगाउने गरेको उहाँको अनुभव छ.
7: म अब 7-8 वर्षको हुँदाखेरि हामी अलिकति सबै कुरा थाहा पाइन्थ्यो. त्यतिखेर चाहिँ अब मन्दिरले चाहिँ उसबाट गणेश मन्दिरबाट चाहिँ अब जमराहरू ल्याएर अनि त्यसपछि दसैँमा चाहिँ टिको टालो गरेर लगाउनुहुन्थ्यो. अनि त्यसपछि यो जमरा किन ल्याएको भनेर हामीले सोध्नु पनि सोधेनौँ होइन. अनि त्यसपछि यो झन् अर्को वर्ष फेरि त्यसै गर्नुहुन्थ्यो. अब त उहाँ गठानमा चराएको जमरा अनि चोखो हुन्छ, अब हामीले राख्न मिल्दैन मात्र भन्नुहुन्छ. त्यसपछि किन राखिन्छ राखिन्न भन्ने कुरा ठ्याक्कै थाहा नै भयो.
6: आइतबार घट स्थापना हिन्दू धर्ममा आस्था राख्ने र दशैं मनाउनेहरूले घर घरमा जमरा राखेका छन्. तर यो पटक पनि बागलुङ नगरपालिका वडा नम्बर 1 खनियावास र मालढुङ्गाका माझी समुदायले घरमा जमरा राखेनन्. खनियावास र मालढुङ्गाका माझीले जमरा नराख्ने गरेको स्थानीय उमा माझी बताउनुहुन्छ.
8: अन्त त राख्नुहुन्छ, फलेवासतिर बलेवातिर राख्नुहुन्छ. यो मालढुङ्गामा धेरै असल राख्नुहुन्न, अनि हामीले राख्नु.
6: घरमा जमरा नराखे पनि माझीहरूले दशैं भने आफ्नो क्षमता र गक्ष अनुसार धुमधामसँगै मनाउँछन्. अर्काकै घरबाट जमरा लिएर भए पनि जमरा टिका लगाउने, मिठो खाने र नयाँ लुगा लगाउने अन्य समुदायकै जस्तै परम्परा रहेको छ. जेजु बाजेको पालादेखि नै घरमा दशैंका लागि जमरा राख्न छाडिएको 70 वर्षीय सोमबहादुर माझी बताउनुहुन्छ. जमरा राख्दा लगातार घर परिवारमा मानवीय क्षति हुन थालेपछि जमरा राख्न छाडिएको र दशैंको टिका मागेको जमराबाट काम चलाउने गरेको उहाँको भनाइ छ।
2: यो पहिला पुर्खौल बाजेको पालाको जमरा त राख्थ्यो, तर जमरा राख्दाखेरि कन्या केटी जतिसुकै सालमा राख्यो नि त्यतिखेरै मृत्यु हुनु कन्या केटी हो, त्यो हुनाले अब नराखौँ भनेर बाबाजीहरू छोड्नु हो।
6: दसैँ चाहिँ मनाउनुहुन्छ?
2: दसैँ मनाइन्छ, जमरा अर्कैबाट ल्याएर मान्न मानिन्छ दसैँ।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS कुल कर्म रेडियो हो।

0: रेडियो
1: सैन्य समुदायमा
2: रिलायन भरि
1: अन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले बीएफबीएस
2: यो बीएफबीएस गोर्खा रेडियो हो
1: गोर्खा रेडियो हो
4: गोर्खाको चुम्नुबुरी तीन सिर्दीवास न्याकफेदी भीरमा फँसेका विदेशी नागरिक सहित 8 जनाको उद्धार गरिएको छ। आज बिहान बुढी गण्डकीमा बाढ़ी आएपछि न्याकफेदीका स्थानीय लगायत विदेशी नागरिक सुरक्षाका लागि भीरमा पुगेका थिए। 5 विदेशी र 3 नेपालीको उद्धार भएको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राधा राम बस्नेतले जानकारी दिनुभएको छ। उनीहरूलाई हेलिकप्टर मार्फत फिल्ममा ल्याइएको छ। दशैंलाई लक्षित गर्दै बीपी राजमार्गको क्षतिग्रस्त सड़क मर्मत तथा पुननिर्माणको काम तीव्र पारिएको छ।
5: अहिले काभ्रेतर्फको अधिकांश सड़क पुननिर्माण गरेर गाडी सञ्चालन भइरहेको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। कार्यालयका अनुसार चौकीडाँडा र पन्थलीमा सड़क मर्मत भइरहेको छ भने डाला बेसीदेखि पिप्लेसम्मको करिब 200 मिटर क्षेत्रमा डाइभर्सनबाट गाड़ी चलाइएको छ। केही स्थानमा सड़क साँगुरो र जोखिमपूर्ण रहे पनि अहिले गाड़ी आवागमनमा ठूलो समस्या नरहेको कार्यालयले जनाएको छ। क्षतिग्रस्त सड़क पुननिर्माणका लागि सरकारले 8 अर्ब 50 करोड़ रुपियाँको स्रोत सुनिश्चित गरेको छ। यसमध्ये काभ्रेतर्फका 3 सड़क खण्डका लागि 7.5 अर्ब र सिन्धुलीतर्फको 1 खण्डका लागि 1 अर्ब रुपियाँ छुटाइएको छ। बर्खे खोलादेखि पिप्लेसम्मको 3.2 किलोमिटर सड़क भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोगले पुननिर्माण गरिरहेको छ। पूर्वी तथा मध्य पहाड़ी क्षेत्रलाई काठमाडौँसँग जोड्ने छोटो मार्गका रूपमा रहेको बीपी राजमार्गमा यात्रा गर्दा वर्षायाममा सावधानी अपनाउन पनि आवश्यक देखिएको छ।
4: एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी तथा राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण क्रमशः विधि प्रक्रिया अनुसार हुँदै जाने बताउनु भएको छ। पार्टीको मिशन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओली
6: नेपाली जनतालाई अनेक ढङ्गले विभाजित गर्न खोजिएको छ। कहिले जातका नाउँमा गर्न खोजियो, कहिले धर्मका नाउँमा गर्न खोजियो, कहिले भूगोलका नाउँमा मधेस र पहाड भनेर गर्न खोजियो, कहिले केका नाउँमा, कहिले बाउ छोरा हजुरबा नातिको मारामार लगाएर भइरहन्छ। छोराले बाउलाई भन्न थाल्यो, क्याम्पसमा के पढाउँछौ बुढा छोड तिमी, हस्तान्तरण गर्नुपर्ने, म जान्छु पढाउन। ए बाबा पहिले पढि त सक क्याम्पस। यी बुढाहरूले कति प्रोफेसर थानिराख्या धानिराख्या सधैँ हामीलाई दिँदै दिँदैन प्रोफेसर भन्ने कसरी हुन्छ? यो हस्तान्तरण पुष्टान्तरण भनेको एउटा स्वाभाविक प्रक्रिया हो, त्यो नचाहेर पनि हुन्छ। एकैचोटि प्रोफेसर भइँदैन, त्यसको प्रक्रिया हुन्छ, त्यसको सिलसिला हुन्छ। हाम्रो नयाँ पिँढीलाई हामीले योग्य दक्ष बनाउनुपर्छ, कामको जिम्मा दिनुपर्छ, जिम्मेवारी दिँदै ट्रेन बनाएर योग्य बनाएर सक्षम बनाएर जिम्मेवारी दिँदै जानुपर्छ, अलिकति टाइम लाग्छ।
4: सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 को बजेट ल्याएको छ।
7: अघिल्लो सरकारले गएको असार 1 गते प्रदेश सभामा पेश गरेको विनियोजन विधेयक र अर्थ विधेयक फिर्ता लिँदै बजेटमा आवश्यक परिमार्जन तथा पुनरावलोकन सहित नयाँ बजेट प्रस्तुत गरिएको हो। आज बसेको प्रदेश सभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले 37.7 करोड़ 39,67,000 रूपियाँको बजेट प्रस्तुत गर्नु भएको हो। बजेटको खर्च बेहुने स्रोत तर्फ आन्तरिक राजस्व परिचालनबाट 1 अर्ब 72 करोड़, नेपाल सरकारबाट राजस्व बाँडफाँड भई प्राप्त हुने अनुमानित रकम 10 अर्ब 24 करोड़ 92,67,000 रहेको छ। यस्तै संघीय रोयल्टी बाँडफाँडबाट प्राप्त हुने 7 करोड़, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान 9 अर्ब 6 करोड़ 33 लाख, आर्थिक वर्ष 2082-83 विनियोजनबाट बचत हुने 9 अर्ब 65 करोड़, सशर्त अनुदानबाट प्राप्त हुने 6 अर्ब 3 करोड़ 58 लाख, संघीय समपूरक अनुदानबाट प्राप्त हुने 38 करोड़ 80 लाख र विशेष अनुदानबाट 52 करोड़ 76 लाख रुपियाँ प्राप्त हुने अनुमान रहेको छ।
4: 2082 सालको मदन पुरस्कार नेवार समुदायका परम्परागत मुकुण्डो नाच पुस्तकी लेखिका वीणा जोशी राज भण्डारीलाई प्रदान गरिएको छ। जगदम्बाश्री पुरस्कार गीतकार किरण खरेललाई दिइएको छ। जोशीको पुस्तकमा काठमाडौँ उपत्यकाभित्र लोपोन्मुख तान्त्रिक तथा परम्परागत देवी देवताका मुकुण्डो नाच र तिनका गुरूहरूको इतिहास समावेश गरिएको छ। खरेल 6 दशकभन्दा धेरै समयदेखि नेपाली गीत लेखनको क्षेत्रमा सक्रिय हुनुहुन्छ। नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग 2 मा क्यानाडालाई 24 रनले हराएको छ। यो जितसँगै नेपाल अङ्क तालिकाको छैठौँ स्थानमा उग्लिएको छ। ओमनको अल अमिरातको क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको 236 रनको लक्ष्य पछ्याएको क्यानाडा 48 ओभर 4 बलमा 211 रनमा अल आउट भयो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनाएको थियो। क्यानाडालाई हराएसँगै नेपाल विश्वकप लिग टूको अङ्क तालिकामा छैठौँ स्थानमा उक्लिएको छ। 33 खेल खेलेको नेपालले 12 जित 19 हार र 2 खेलमा नतिजा नआउँदा 26 अङ्क जोडेको छ। अहिलेसम्म खबर यति नै। नमस्कार।
0: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पूर्वी अफ्रिकाको जिबुटी तटमा डुङ्गा दुर्घटना हुँदा 15 बालबालिका सहित कम्तीमा 139 आप्रवासीको मृत्यु भएको छ। बीबीसीका अनुसार डुङ्गा डुब्दा दर्जनौं बेपत्ता भएका छन्। जिबुटीबाट हेमनतर्फ जाँदै गरेको डुङ्गामा 305 जना सवार थिए। बिहिबार राति ओबेक बन्दरगाह सहर नजिकै डुङ्गा पल्टिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमका अनुसार दुर्घटनामा परेका 82 जनाको उद्धार गरिएको छ। यमनमा जारी द्वन्द्व र गहिरिँदो मानवीय संकटबीच त्यहाँका नागरिकहरू सुरक्षित आश्रयका लागि आफ्नो घर छोडेर अन्यत्र पलायन हुने क्रम जारी रहेको संयुक्त राष्ट्रसंघीय मानवीय निकायहरूले जनाएका छन्। विशेष गरी इथियोपिया, सोमालिया र इरिट्रिया लगायत मुलुकबाट हजारौं मानिस गरीबी, द्वन्द्व र जलवायु परिवर्तनका कारण रोजगारी र सुरक्षाको खोजीमा यमन हुँदै साउदी अरब र अन्य खाड़ी राष्ट्र पुग्ने प्रयास गर्छन्। यो मार्गलाई विश्वकै सबैभन्दा खतरनाक मार्गमध्ये एक मानिन्छ। कञ्चनपुरको भीमदत्त र दोधारा चाँदनी जोड्ने महाकाली नदीमाथिको झोलुङ्गी पुल मर्मतका लागि 1 करोड बजेट विनियोजन भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको चालू आर्थिक वर्षका लागि प्रदेशसभामा पेश भएको बजेटमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि 1 करोड बजेट विनियोजन गरिएको आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले जानकारी दिनुभएको छ। केही दिन अघि महाकाली नदीको बाढीले झोलुङ्गे पुलको पिल्लर भत्किएर पुल महाकाली नदीमा खसेको थियो। विक्रमसम्म 2061 निर्माण भएको झोलुङ्गे पुल भत्किएपछि आवत जावत प्रभावित भएको छ। सुदूरपश्चिम प्रदेश सरकार र संघ सरकारको प्राविधिक टोलीले महाकालीको क्षतिग्रस्त पुलको प्रारम्भिक प्राविधिक अध्ययन गरिसकेको छ। नदीमा पानीको बहाव कम भएपछि अन्य पिल्लरहरूको अवस्थाबारे पनि अध्ययन गर्ने योजना छ। त्यसपछि मर्मतको काम शुरू हुनेछ। प्राविधिक टोलीले पुल मर्मतका लागि 1 वर्ष समय लाग्ने जनाएको छ। नगरकोटमा पर्सी 28 गतिदेखि 31 गतिसम्म 4 दिने चंगाचेट प्री दशैं उत्सव आयोजना हुने भएको छ। केही वर्षदेखि रोकिएको नगरकोटको चंगा उडाउने परम्परालाई निरन्तरता दिँदै यो वर्षदेखि कार्यक्रम फेरि सञ्चालन गर्न लागि हो। नगरकोटमा 2 दशकभन्दा लामो समयदेखि दशैंको अवसरमा चंगा उडाउने तथा उत्सव मनाउने गरिएको छ। यो पल्टको दशैं आकाशमा चंगा मनमा उमङ्ग भन्ने नारासहित नगरकोटको माउन्टेन भिस्टा रिट्रिटमा कार्यक्रम आयोजना गर्न लागि हो। 4 दिनसम्म चल्ने कार्यक्रममा चंगा उडाउने गतिविधिसँगै संगीत, नाच, खानाका परिकारका स्टल, फेस पेन्टिङ, पोटरी, जादू, हास्य व्यङ्ग्य लगायत कार्यक्रम हुनेछन्। नगरकोटका पर्यटन व्यवसायी तथा माउन्टेन भिस्टा रिट्रिटका संचालक अर्जुन सिंह ठकुरीले चंगा चेट कार्यक्रमलाई मनोरञ्जनमा मात्रै सीमित नराखी नेपाली संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने अवसरको रूपमा लिइएको बताउनु भएको छ। पोखरा कालिकाको ओखलेको भीरमा शुक्रबार बिहान स्कूल बस दुर्घटना हुँदा मृत्यु भएका 5 मध्ये 3 जनाको अन्त्येष्टि गरिएको छ। गम्भीर घाइते 1 जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। सौर्य माझ थानाबाट कालिका आस्थान आउँदै गरेको कालिका इङ्ग्लिस बोर्डिङ स्कूलको बस दुर्घटनामा 4 विद्यार्थी र अर्का 1 जनाको ज्यान गएको थियो। विद्यालयले मृतकका परिवारलाई राहत रकम उपलब्ध गराउने र घाइतेको उपचार खर्च बेहोर्ने सहमति गरेपछि मृतक विद्यार्थी ममता तिवारी, असीम खडेल र शुभेच्छा तिवारीको शव परीक्षणपछि गएको साँझ पोखराको सेती नदी किनारको रामघाटमा अन्त्येष्टि गरिएको पोखरा 28 का वडाधीक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिनुभएको छ। जिल्ला प्रशासन कार्यालयमा भएको पीड़ित पक्ष र विद्यालय सञ्चालक बीचको वार्तामा विद्यालयले मृतकका परिवारलाई 3,50,000 दरले राहत रकम उपलब्ध गराउने सहमति भएको उहाँले बताउनुभयो। मृतकका परिवारले बीमा बापतको रकम पनि पाउनेछन्। विद्यालयले दुर्घटनामा घाइते भएकाहरूको उपचारमा लाग्ने खर्च बेहोर्ने सहमति भएको छ। बाँकी दुईजनाको परिवारका सदस्य विदेशबाट आउँदै गरेकाले उनीहरूको अन्त्येष्टि अर्को दिन गरिने लामी छानेले बताउनु भयो। दुर्घटनामा गम्भीर घाइते भएकी अस्मी कणेललाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको छ। कणेललाई बीएनबी अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङले जानकारी दिनुभएको छ। दुर्घटनामा घाइते मध्ये सात विद्यार्थीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। उपचारपछि तीनजना घर फर्केका छन्। यस्तै गण्डकी मेडिकल कलेजमा तीनजनाको उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली काँग्रेसको पन्ध्रौं महाधिवेशनबाट उपसभापतिमा चन्द्र भण्डारी मधु आचार्य र विनोद कुमार चौधरी निर्वाचित हुनुभएको छ। यस्तै महामन्त्रीमा प्रदीप पौडेल उदय शमशेर राणा र डीला संग्रौला निर्वाचित हुनुभएको छ। अन्तिम मतगणना अनुसार खुल्लातर्फ दुई उपसभापति र दुई महामन्त्री तथा समावेशीतर्फ एक उपसभापति र महिलातर्फ एक महामन्त्री निर्वाचित भएका हुन्। खुल्ला उपसभापतिमा भण्डारी 3,735 मतसहित निर्वाचित हुनुभएको हो। अर्का विजयी मधु आचार्यले 2,342 मत ल्याउनु भएको छ। प्रतिस्पर्धामा रहेका गोविन्द भट्टराईले 1,752, सुरेन्द्र राज पाण्डेले 1,673, धनराज गुरूङले 1,596, दीपक गिरीले 923 र चन्द्रमोहन यादवले 760 मत ल्याउनु भएको छ। समावेशी उपसभापतिमा विनोद कुमार चौधरी निकटतम प्रतिस्पर्धी जीवन परियारलाई 87 मतले हराउँदै विजय हुनुभएको हो। चौधरीले 1,745 मत पाउँदा परियारले 1,658 मत ल्याउनु भएको छ। प्रतिस्पर्धी फर्मुल्ला मन्सुरले 1,144, सीता गुरूङले 1,112 र रंजीत कर्णले 562 मत पाउनु भएको छ। यसअघि काँग्रेस सभापतिमा गगन थापा निर्वाचित भइसक्नु भएको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित हुनु भएको थियो। महामन्त्री पदमा खुल्लातर्फ प्रदीप पौडेल 4,194 मत ल्याएर पहिलो स्थानमा विजयी हुनुभएको छ। खुल्लातर्फकै अर्का उम्मेद्वार उदय शमशेर राणा पनि 2,330 मत ल्याउँदै महामन्त्रीमा विजयी हुनुभएको हो। महामन्त्री पदका उम्मेद्वार डाक्टर सुनिल कुमार शर्मा 2,257 र गुरूराज घिमिरे 1,513 मत ल्याएर पराजित हुनुभएको छ। यस्तै पराजित हुने नयनसिंह महरले 1,134, अमर सिंह पुन मगरले 1,125, शंकर तिवारीले 123 र डाक्टर सन्तोष उपाध्यायले 97 मत ल्याउनु भएको छ। नेपाली काँग्रेसको इतिहासमा डाक्टर डीला संग्रौला पन्त पहिलो महिला महामन्त्री बन्नु भएको छ। पन्ध्रौं महाधिवेशनबाट महिला क्लस्टरतर्फ महामन्त्रीमा प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय डीना र रीता खनाललाई हराउँदै संग्रौला निर्वाचित हुनुभएको हो। संग्रौला 3,118 मत ल्याउँदै निर्वाचित हुनुभएको हो। संग्रौलाकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय डीनाले 2,864 मत ल्याउनु भएको छ। यस्तै रीता खनालले 804 मत ल्याउनु भएको निर्वाचन समितिले जनाएको छ। काँग्रेसले यो पल्ट विधान संशोधन गरी महामन्त्री पदमा महिलाका लागि छुट्टै क्लस्टरको व्यवस्था गरेको छ। यो व्यवस्था अनुसार भएको निर्वाचनबाट संग्रौला पार्टीको इतिहासमै पहिलो महिला महामन्त्री बन्न सफल हुनुभएको हो। बडा दशैं शुरू भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत शुरू हुने बडा दशैं आश्विन शुक्ल पूर्णिमासम्म 15 दिन मनाउने गरिन्छ। बडा दशैंको पहिलो दिन हिजो घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापनासहित घट स्थापना गरिएको छ। बडा दशैंलाई उमङ्ग र खुशी साथ मनाउने बागलुङका माझी समुदायमा दशैं जमरा भने अन्तैबाट मागेर लगाउने चलन छ। संगम घरती मगरको रिपोर्ट।
4: बागलुङ नगरपालिका वडा नम्बर 1 खनियावासका कृष्ण माझी 40 वर्षको हुनुभयो। उहाँले अहिलेसम्म पनि घरमा जमरा राखेको देख्नु भएको छैन। माझीको घरमा दशैं नमनाउने भएर जमरा नराखिएको भने होइन, कृष्ण जान्ने भएदेखि नै घर परिवारले अन्तैबाट जमरा लिएर दशैंमा टिका जमरा लगाउने गरेको उहाँको अनुभव छ।
5: म अब 7-8 वर्षको हुँदाखेरि हामी अलिकति सबै कुरा थाहा पाइन्थ्यो। त्यतिखेर चाहिँ अब मन्दिरले चाहिँ उसबाट मन्दिरबाट चाहिँ अब जमराहरू ल्याएर अनि त्यसपछि दसैँमा चाहिँ टिकोटालो गरेर लगाउनुहुन्थ्यो। अनि त्यसपछि यो जमरा किन ल्याएको भनेर हामीले सोध्नु पनि सोधेनौँ होइन। अनि त्यसपछि यो झन् अर्को वर्ष फेरि त्यसै गर्नुहुन्थ्यो। अब उहाँ गठानमा चराएको जमरा अनि चोखो हुन्छ, अब हामीले राख्न मिल्दैन मात्र भन्नुहुन्छ। त्यसपछि किन राखिन्छ राखिन्न भन्ने कुरा ठ्याक्कै थाहा नै भयो।
4: आइतबार घट स्थापना हिन्दू धर्ममा आस्था राख्ने र दशैं मनाउनेहरूले घर घरमा जमरा राखेका छन्। तर यो पटक पनि बागलुङ नगरपालिका वडा नम्बर 1 खनियावास र मालढुङ्गाका माझी समुदायले घरमा जमरा राखेनन्। खनियावास र मालढुङ्गाका माझीले जमरा नराख्ने गरेको स्थानीय उमा माझी बताउनुहुन्छ।
6: अन्त अन्त त राख्नुहुन्छ, फलेवासतिर बलेवातिर राख्नुहुन्छ। यो मालढुङ्गा धेरै असल राख्नुहुन्न, अनि हामीले राख्यौँ।
4: घरमा जमरा नराखे पनि माझीहरूले दशैं भने आफ्नो क्षमता र गक्ष अनुसार धुमधामसँगै मनाउँछन्। अर्काकै घरबाट जमरा लिएर भए पनि जमरा टिका लगाउने, मिठो खाने र नयाँ लुगा लगाउने अन्य समुदायकै जस्तै परम्परा रहेको छ। जेजुबाजीको पालादेखि नै घरमा दसैँका लागि जमरा राख्न छाडिएको 70 वर्षीय सोमबहादुर माझी बताउनुहुन्छ। जमरा राख्दा लगातार घर परिवारमा मानवीय क्षति हुन थालेपछि जमरा राख्न छाडिएको र दसैँको टिका मागेको जमराबाट काम चलाउने गरेको उहाँको भनाइ छ।
3: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: होइन दुई दिन होइन जहिले मातेको छ मातेको छ कति ढोक्न सकेको कुकुरको झोल
1: अब साथी भाइ भेट्दाखेरि हल्का दिने पर्यो मैले खाएको कोदोको झोली तिमीलाई के भएको नगर्यो गफ गफ गर्दै जाँदा दुई चार बोतल गयो दुःख सुखको कुरा गर्दा आज रात भयो
0: तिम्रो खुसी चल्छ यहाँ खोल्दिन भनेपछि खोल्दै खोल्दिन के सोचेछौ तिमीले मलाई छाडा जोड्या

हार्ड खाए नि सॉफ्ट खाए नि रक्सी भने रक्सी निचास्ते रक्सी खप्छ होटल बाल्नी पुग्छ सुरु सुरुमा जा।

0: गुच्छकमा आएर निकालिदिए र सात पत्र।
1: त्यो धम्की चाहिँ भट्टीवालीलाई दिनु, डराउँदिन म त। हैन कति घिस्न सकेको रातभरि।
0: हैन राति खाएर के भो र दिउँछु हुन्छु होसमा। अहिले ढोकोसँग भत्काइन्छु है मातेको जोसमा। आफ्नै स्वास्नीले त गन्दिने यार।

0: अचेत भई आको देख्दा छोटो रिले एकदम बोली बत्ती छाडा बोली चिबे किले चेतन
1: बाहिर बसेर धेरै हल्ला खल्ला नगर है म त ढोका खोल्दिन त्यही होटल वालीले खाइ भनेको हैन अब त्यसैकोमा गएर सुत्नु त्यतै बस्नु म त मरे पनि ढोका खोल्दिन हैन कति होइन गोराको मलाई रात दिन दुख दिएको देखो
0: तसँग पनि त पद्मेकी आमा भट्टीमै भेट भएको मेरो डोर ज्यान देखेर त हो नि हो तैँले मसँग माया लगाएको होइन भन् त दिउँसो भरे सधैँ तेरो घरमा हैकम चल्छ मैले कुमार ल्याउँदा मात्रै चुलोमा आगो बल्छ ढोका खोली मलाई भित्र बोल्दै मिठो बोली
1: जता जानी हो जाऊ

भने म बाहिर लडे हौ, ढोका खोल्न भन्दैछु, आ ढोकै छोडिदिन्छु, सधैँ दुःख दिन्छु यार, म त बाहिर लडिदिन्छु, बुझ्नु सिधै छैन म।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: गोर्खाको बुढीगण्डकी नदीमा हिजो बिहान आएको आकस्मिक बाढीले घर पुल तथा जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ। 47 जनाको सकुशल उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढीमा 5 जना सम्पर्कविहीन छन्। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती:
4: हालसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त भएको, यद्यपि भौतिक क्षति चाहिँ धेरै भएको छ। जब यो घटना हाम्रो नोटिसमा आयो त्यति बेला नै इलाका प्रहरी कार्यालय आरुघाटबाट 25 जनाको प्रहरी टोली खटी नदी तटीय क्षेत्रका मानिसहरूलाई सुसूचित गराई सुरक्षित स्थानमा सारिएको र सल्लेरी स्थित टाइम्स ऊर्जा जलविद्युत आयोजनाका 12 कर्मचारीहरूलाई पनि सुरक्षित स्थानमा सारिएको टाइम्स जलविद्युत आयोजनाको भौतिक संरचना क्षति भएको छ। बाढीको सूचना प्राप्त हुनसाथ गोर्खा धादिङ चितवनको बेनीघाटसम्मका सर्वसाधारणलाई एसएमएस मार्फत पूर्व सूचना दिएको र हामीले प्रहरी शस्त्र प्रहरी र नेपाली सेना तीनटै सुरक्षा निकायलाई परिचालन भएको नेपाली सेनाको 4 हेलिकप्टर प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि परिचालन भएको र प्रभावित क्षेत्रबाट हालसम्म 47 जनाको सकुशल उद्धार गरिएको र सुरक्षित स्थानमा राखिएको अवस्था छ। आरुघाटको पुल बगाएको अवस्था छ। गोर्खामा धादिङमा तनहु मुङलिङ चितवनसम्मै चाहिँ पर्ने चाहिँ देखिएको छ र आरुघाटमा चाहिँ अब हामीले 18 जना यो हाइड्रो पावरमा भएका कर्मचारीहरू हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ सुरक्षित ठाउँमा माथि आफै जानु भएको सुरक्षित हुनुहुन्छ सबैजना। अहिलेसम्म मानवीय क्षति चाहिँ ठ्याक्कै आइसकेको अवस्था छैन तर भौतिक क्षति चाहिँ भएको खबर चाहिँ आएको छ। उम्लिङ हिमालबाट चाहिँ हिउँ पहिरो आएर यो हिउँ पहिरो नै क्यास्केटिङ भएर चाहिँ तल आएको भन्ने चाहिँ अहिलेसम्म हामीलाई बाढी माथिबाट सुरुमा सानो स्केलको थियो र सानो स्केल हुँदै हुँदै चाहिँ पछि बिचबिचमा नदी थुनिँदै फेरि ठुलो हुँदै आउँदाखेरि चाहिँ आरुघाट भन्ने ठाउँमा खतरा त भन्दा निकै माथि यसको अवस्था गएको यसले अहिले आरुघाटमा भएको धादिङ जोड्ने पुल पनि बगाएको अवस्था छ। यसले ठाउँ ठाउँमा घरहरू पनि बगाएको छ। गोर्खाको यो धर्चे गाउँपालिका माछी खोलाको करिजिया जोड्ने पुल पनि झोलुङ्गी पुल पनि बगाएको अवस्था छ। माछी खोलाको स्थित तल्लो बस्तीमा पनि बाढी पसेको र यसले 20-22 घरहरू जोखिममा रहेको भन्ने पनि हामीलाई प्रारम्भिक जानकारी आएको छ। र यो हाइड्रो पावर साहस ऊर्जा भन्ने जुन हाइड्रो पावर छ त्यहाँ त्यसको संरचना पनि यसले बगाएको खबर आएको छ। यो बाढीले चाहिँ अहिले आरुघाटभन्दा तल अब प्रभाव पार्न थालेको हुनाले चाहिँ यो बेनीघाट मलेखुभन्दा तलको क्षेत्रमा चाहिँ सतर्कता अप्नाउनको लागि पनि हामीले यो बिहानैसँग एसएमएस अलर्ट पनि जारी गरिसकेका अवस्था छ। भनेपछि प्रहरी नेपाली सेना र सशस्त्र प्रहरीलाई चाहिँ परिचालन गरिएको अवस्था छ। बस्ती खाली गरिएको अवस्था छ र सबैलाई चाहिँ सुरक्षित ठाउँमा जानको लागि चाहिँ बिहानदेखि नै हामीले यो बाढीको सूचना आउने बित्तिकै चाहिँ जानकारी गराएको हुनाले चाहिँ क्याजुअलिटी अहिलेसम्म नभएको भन्ने हामीलाई प्रारम्भिक जानकारी आएको छ। यद्यपि चाहिँ धनजनको ठुलो क्षति भए पनि मानवीय क्षति हुनबाट चाहिँ अहिलेसम्म जोगिएको अवस्था छ र यसलाई चाहिँ थप तलैसम्म चाहिँ हामी जोगाउनमा प्रयत्नरत छौँ।
3: अब खबर फटाफट।
5: वर्षासँगै आएको हावाहुरीका कारण काटेको धान बाली खेतमा भिजेपछि कैलालीका किसानलाई बाली स्याहार्ने समस्या। वर्षभरि जोहो गरेर खाने अन्न बिग्रिएपछि किसानहरू मर्खामा। नवरात्र सुरु भएसँगै ताप्लेजुङको पाथिभरा मन्दिरमा भक्तजनको लर्को। पाथिभरा क्षेत्र र फेदीका होटल भरिभराउ। मिथिला क्षेत्रमा आजदेखि 10 हराको चलपल सुरु। धमाधम लिङ्गे फिङ्गार्दै देवी दुर्गाका महिमा गानका भजन टोल टोलमा गुन्जन थाले। बाढी पहिरोले क्षतिग्रस्त बेनी जोमसोम सडक अस्थायी रूपमा सञ्चालन। साङ्गुरो र हिलाम्मे सडकमा सवारी चाप बढ्यो। घण्टौसम्म सडक जाम हुँदा यात्रु र चालकलाई शास्ति उस्तै। आगजनीको 1 वर्षपछि पनि उच्च अदालतको नेपालगञ्ज इजालासको भवन पुनर्निर्माण भएन। सेवा प्रभावमा समस्या। जलेका मुद्दाका मिसिल व्यवस्थापन मुख्य चुनौती। बुढी गण्डकी नदीमा आएको बाढीले पदमार्गमा क्षति पुर्याउँदा गोर्खाको मनास्लु संरक्षण क्षेत्र हिँडेका पर्यटक बीचमै रोकिए। सुरक्षित गन्तव्यमा पुर्याउन स्थानीय तह र सुरक्षा निकायसँग समन्वय भइरहेको तानको दावी। र सिन्धुलीको कमलामाईका 56 जना दुग्ध किसान संरक्षित किसान पाठशाला कार्यक्रम मार्फत दीक्षित। आधुनिक पशुपालन पशु स्वास्थ्य तथा प्रजनन र उद्यम विकास सम्बन्धी व्यावहारिक तालिमहरू लिए।
3: र पूर्वी अफ्रिकाको जिबुटी तटमा डुङ्गा दुर्घटना हुँदा 15 बालबालिका सहित कम्तीमा 139 आप्रवासीको ज्यान गएको छ। बीबीसीका अनुसार डुङ्गा डुब्दा दर्जनौ बेपत्ता छन्। जिबुटीबाट यमनतर्फ जाँदै गरेको डुङ्गामा 305 जना सवार थिए। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुल खान रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन्सभरि
0: On Air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मौसम पूर्वानुमानसँगै नदीको जलस्तर निगरानी प्रणालीलाई थप प्रभावकारी र दिगो बनाउने काम अगाडि बढाइएको बताउनु भएको छ। उहाँले प्रणालीको विकाससँगै जनचेतना अभिवृद्धि तथा विपद पूर्वाभ्यासलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो।
4: हाम्रो मन्त्रालयमा जब जल तथा मौसम पूर्वानुमान थियो त्यतिखेर हामीले सुरुमा नै हामीलाई के थाहा थियो भन्दा हाम्रो पूर्वानुमानको प्रविधि चाहिँ 3 दिन अगाडिको थियो। सो यो पालि चाहिँ हामीले 7 दिन अगाडिको पूर्वानुमान गर्न सक्ने र हामीले जिम्मेवारी पाउँदा साथै अहिले सुपर एलनिनो भन्ने अर्को एउटा प्रकोप चाहिँ प्रशान्त महासागरमा बिल्ड भइरहेछ, त्यसको बारेमा हामीले जिम्मेवारी सम्हालेको 15 दिनमा नै त्यसका प्रभावहरू के हुन्छन् भनेर चाहिँ व्याक्सपट गरेका छौँ। अर्को प्रविधिको कुरा गर्दाखेरि चाहिँ अब हामीलाई मौसम पूर्वानुमान सँगसँगै चाहिँ नदीहरूको सतहलाई मोनिटरिङ गर्ने पनि अलिकति दिगो कुन ठाउँहरूमा राख्नुपर्ने कस्तो प्रविधि त्यो चाहिँ अझ दिगो हुने खालको, जस्तै तिमुरेको बगायो त्यो सिरिजै छ क्या, तिमुरेको बगायो अर्को बगायो बेत्रावतीको बगायो होइन, तैपनि यो हुँदा हुँदै पनि टल्लो तटीयहरूमा चाहिँ अलिकति पूर्व सूचनाले काम पनि गरेको थियो। त्यसमा मजुवा बस्ती भरतपुरमा बाढी पस्न खोजेको थियो, सुस्तामा अलिकति हामीलाई दुःख दिएको थियो। त्यसले गर्दाखेरि मलाई चाहिँ प्रणाली सँगसँगै जनचेतना विपदको पूर्व अभ्यासको पनि हामीले विकास गर्नुपर्छ जस्तो लाग्छ।
3: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बुढी गण्डकी बाढीबाट प्रभावितको तत्काल सुरक्षित पुनर्स्थापना गर्न सरकारसँग आग्रह गर्नुभएको छ। अपिल जारी गर्दै अध्यक्ष दाहालले विपदको सामना गर्न सबै पक्षबीच समन्वय र सहकार्यका लागि अपिल गर्नुभएको छ। बुढी गण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण 5 जना सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुम्नुबुरी गाउँपालिका 6 चुमचेत स्थित उङलिङका 2 महिला र 3 पुरुषको परिवारको सम्पर्क उनीहरू सम्पर्कविहीन भएका हुन्। प्रभावित क्षेत्रबाट नेपाली सेनाको 4 हेलिकप्टर परिचालन गरी हालसम्म 9 विदेशीसहित 82 जनाको उद्धार गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको हो। ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङदेन 3 दोभान बजारमा 6 वर्षको अवधिमा 2 पल्ट ठूलो आगलागी भएको छ। पहिलो आगलागीबाट सर्वस्व गुमाएका दोभानवासी आफ्नो व्यापार व्यवसाय र दैनिकलाई लयमा फर्काउन नपाउँदै असोज 8 गते भएको आगलागीले फेरि बिचल्लीमा परेका छन्। कृष्ण फुरुम्बो लिम्बुको रिपोर्ट।
5: ताप्लेजुङको मेरिङदेन गाउँपालिका स्थित दोभान बजारमा विक्रमसम्म 2077 साल फागुन 18 गते भएको आगलागीको घटनाको घाउ सेलिन नपाउँदै पुनः गत असोज 8 गतेको आगलागीले 17 परिवारका 58 जना नागरिक प्रभावित भएका छन्। प्रभावित परिवार मनभरि पीडा लिँदै जलिएका घर तथा पसलका भग्नावशेष पन्छाउने बस्न मिल्ने घर सफा गर्ने कार्यमा जुटेका छन्। पटक पटकको आगलागीले व्यवसायका लागि छोराहरूसँग बस्दै आउनुभएका 86 वर्षीय श्यामलाल खरेललाई यो आग